0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा

0: कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले आधिकारिकताको मुद्दा फेरि सुनवाई गर्न सर्वोच्च अदालतमा निवेदन दिएको छ। विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिक मान्यता दिने अन्तिम आदेश पुनरावलोकन गरिपाऊ भन्ने मागसहित निवेदन दर्ता भएको हो। अदालतका प्रवक्ता अर्जुन प्रसाद गरौलाका अनुसार निवेदन दर्ता भएको छ। यसअघि न्यायाधीश सारङ्गा सुवेदी र निरुपधरोज निरुलाको संयुक्त इजलासले गएको वैशाख 4 गते विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाको नेतृत्वको समितिलाई मान्यता दिएको थियो। कंग्रेसले भारतीय जेलमा रहेका नेपाली कृषक सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंहलाई तत्काल रिहाईको पहल गर्न सरकारको ध्यान आकर्षण गराएको छ। कंग्रेस कार्यपालक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति जारी गर्दै किसानले भोगेको समस्या र त्यसपछिको परिस्थितिप्रति कंग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ। बजारमा समयमै रासायनिक मल नपाएपछि सर्लाही बलराका 2 कृषक सीमावर्ती भारतीय बजार सोनवर्षाबाट मल खरिद गरी ल्याउने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ पर्नु भएको थियो। छिमेकी देशबाट 2 बोरा युरिया र डिएपी मल किनेर मलको जोहो गर्न बाध्य 2 किसानलाई पक्राउ गरी जेलमा राखेको 20 दिन पुग्दा समेत पहल कदमी हुन नसक्नु दुःखद भएको कंग्रेसको भनाइ छ। गएको आर्थिक वर्ष 82-83 24,11,66,95,00,000 रुपियाँको वैदेशिक व्यापार भएको छ।
1: भन्सार विभागको तथ्याङ्क अनुसार 1 वर्षमा 20,97,37,00,000,000 वस्तु आयात र 3,15,29,00,000,000 निर्यात भएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86% र निर्यातको हिस्सा 13% छ। जम्मा वैदेशिक व्यापारमा अघिल्लो आर्थिक वर्षको तुलनामा 15% वृद्धि भएको छ। आर्थिक वर्ष 2081-82 20,81,15,00,000,000 रुपियाँको वैदेशिक व्यापार भएको थियो। सबैभन्दा धेरै आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्टफोन लगायतका छन्। यस्तै धेरै निर्यात हुनेमा प्रशोधित भटमासको तेल, अलैची, गलैचा, सनफ्लावर तेल, जुटका सामग्री, पाम तेल लगायतका वस्तु छन्।
0: बेलायतको रक्षा मन्त्रालयले आफू र आफ्ना साझेदारको प्रतिरक्षाका लागि तयार रहेको जवाब दिएको छ। बेलायतले अमेरिकी सेनालाई हवाई अड्डा प्रयोग गर्न दिएको भन्दै इरानको रिभोल्युसनरी गार्ड्सले आक्रमणको चेतावनी दिएको थियो। मन्त्रालयले इरानको चेतावनीका बावजुद प्रत्यक्ष लडाईँमा सहभागी नहुने पुरानो निर्णयमा यथावत रहेको पनि जनाएको छ। बेलायतले इरानको वक्तव्यलाई अनावश्यक तनाव बढाउने अभिव्यक्तिको संज्ञा दिएको छ। बीबीसीका जो एनवुडका अनुसार बेलायतमै आक्रमण गर्न नसके पनि इरानले गर्न सक्ने सम्भावित क्षतिबारे उल्लेख गर्नुभएको छ।
2: In terms of missiles launched getting to the UK, none at all. They don't have that capacity, as far as we are aware, despite what things have been said in the past. And we did see a drone hit RAF Akrotiria in Cyprus. And of course, the UK does have military bases and facilities around the Middle East. So it could well be that they would decide to take retaliatory action as they see it that way, or some other kind of covert asymmetric operation. I mean, there are a lot of things they could presumably try and do.
0: भारतीय अभियन्ता सोनाम वाङचुकले 26 दिन लामो आमरण अनसन अन्त्य गर्नुभएको छ। देशभर प्रदर्शन चर्कन थालेपछि सम्भावित हिंसा रोक्न अनसन तोडिएको उहाँले बताउनु भएको छ। अनसनका क्रममा 11 किलो तौल घटेका उहाँलाई गएको शनिबार दिल्लीको आन्दोलन स्थलबाट प्रहरीले नियन्त्रणमा लिई अस्पताल भर्ना गरेको थियो। वाङचुकको अनसन तोडिएपछि पनि कोक्रोच जनता पार्टी सिजेपीले आज देशभर प्रदर्शन गर्ने बताएको छ। यहीबीच प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यरातमा सन्देश जारी गर्दै विद्यार्थीहरूको माग पूरा गर्न कटिबद्ध रहेको बताउनु भएको छ।
3: पेपर लिक ए कोई मामूली विषय नहीं है, लाखों विद्यार्थी और उनके अभिभावकों के लिए बहुत ही पीड़ादायक है और इसलिए पेपर लिक घटना से अब तक पिछले 2.5 महीनों में अनेक विविध कदम उठाए गए। गुनहगारों को पकड़ा गया है, वे जेल में पड़े हैं। हमारा सबसे महत्वपूर्ण जिम्मा था कि विद्यार्थियों का 1 वर्ष बर्बाद न हो।
0: प्रदर्शन के कारण सुरक्षा चुनौती बढेपछि दिल्ली मेट्रो का 16 स्टेशन बंद गरिएका छन्। अदालत उपस्थित हुन नसक्ने वकिलहरूमाथि प्रतिकूल आदेश जारी नगर्न सर्वोच्च अदालतले सर्कुलर जारी गरेको छ। आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडिआई श्रृङ्खलामा नेपालले लगातार 2 हार बेहोरेको छ। हिजो सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्यान्डसँग 6 विकेटले पराजित भएको हो। नेपालले दिएको 158 रनको लक्ष्य नेदरल्यान्ड्सले 44 ओभर 1 बलमा 4 विकेटको क्षतिमा पूरा गरेको हो। यसअघि टस हारेर पहिले ब्याटिङको निम्ति पाएको नेपाल 44 ओभर 4 बलमा 157 रनमा आउट भएको थियो। नमस्कार।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: चिकित्सा शिक्षा सुधार अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले आफ्ना माग नयाँ होइनन् भन्नुभएको छ। धनगढीमा सत्याग्रह सुरु गरेका केसीले निजी कलेज सञ्चालकलाई फाइदा हुने तर बिरामी र डाक्टर पीडित हुने गरी सिट बढाइएकोमा असन्तुष्टि जनाउनु भएको हो।
1: एक वर्ष अगाडि मात्रै 30% बढाइसकेको ओलीजीको सरकारले 30 वर्ष हामीले लड्दा लड्दै पनि यसो गर्दाखेरि गुणस्तर चाहिँ गुणस्तर चिकित्सा शिक्षाको मेडिकल एजुकेसन गुणस्तरमा ह्रास आउँछ। त्यसको मतलब भने चाहिँ के हुन्छ भनेदेखि स्वास्थ्य सेवा जनताको स्वास्थ्य सेवामा ह्रास आउँछ अनि त्यस कारणले गर्दा यो नबढाउनुहोस् अहिले बचाउ कि आयोगमै के छ भने के अरे फलाना फलाना चाहिँ ऊ पुगेको छैन मापदण्ड पुगेको छैन भने आयोगमा त्यो रिपोर्टहरू छन् त्यसलाई नकारेर यसो गर्ने त्यसपछि चाहिँ है त्यो सकार्नुहोस् है भनेर अहिलेको सरकारले भनेको उनीहरू उल्लेख रूपमा बढाउने भनेर बजेटको भाषणले गर्ने।
0: निजी कलेजमा सशुल्क सिट वृद्धि गर्ने तयारीले भविष्यमा सरकारी अस्पताल चिकित्सक विहीन बन्ने उहाँको चिन्ता छ। कैलाली गेटा मेडिकल कलेज सञ्चालनको अन्तिम तयारी भइरहेका बेला हतारमा शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय ऐन ल्याएको विषयमा उहाँको पृष्ठोक्ति छ।
1: नयाँ पदाधिकारीहरू आएका छन्, उहाँहरू स्वार्थ बाजिने व्यक्तिहरू हुन् र निजी संस्थासँग आबद्ध, यो त सार्वजनिक संस्था हो त्यस कारण निजी संस्थासँग आबद्ध त्यो दुईजना पदाधिकारीहरू र स्वार्थ बाजिने व्यक्ति भएको हुनाले गर्दाखेरि चाहिँ मैले चाहिँ उहाँहरूको जुन के अरे एपोइन्टमेन्ट नियुक्ति भनी त्यसको विरुद्ध त्यो खारिज गर्नुपर्छ भनेर राखेको। विश्वविद्यालय दशरथ चन्द मेडिकल विश्वविद्यालयको विरुद्ध होइन, हुँदै होइन। अब तपाईँहरूलाई चाहिँ मैले यो
0: माग सम्बोधन गर्न साउन 5 दिएको समयसीमा व्यवस्था भएकाले सत्याग्रह सुरु गरेको उहाँले उल्लेख गर्नुभएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गएको वर्ष 7 मुद्दा अभियोजन गरेको छ। विभागले गएको वर्ष 121 प्रतिवादी बनाएको जनाएको छ। प्रतिवादीलाई 1,18,05,00,00,000 रुपियाँ बराबरको बिगो दावी गरिएको छ। विभागमा दर्ता भएका सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी सूचनालाई स्क्रिनिङ कमिटी मार्फत अघि बढाउने गरिन्छ। विभागले राजस्व चुहावट भन्सार अन्तशुल्क तथा व्यापार सम्बन्धी मनी लाउन्डरिङ एवं सम्पत्ति शुद्धिकरण कसुरको अनुसन्धान गर्दै आएको छ। बाढी पहिरोका कारण देशका 9 सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। बिपी राजमार्गको खुर्कुट नेपालथोक कटुन्चे बेसी सडक खण्ड कान्ति लोकपथ रातिको समयमा बन्द छन्। इलाम नगरपालिका 9 रासदुवाली मेची राजमार्गमा सडक खिलाम्य भएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 0 किलो र कुदारी क्षेत्रमा पहिरोले अरानीको राजमार्ग पूर्ण रूपमा बन्द छ। बागलुङको कालीगण्डकी करिडोर, रोल्पाको कोराही थबाङ सहित मार्ग, मुगुको नागमा गमगढी सडक, रसुवाको पासाङ लामो सडकखण्ड, अछामको मध्य पहाडी लोकमार्ग तथा लमजुङको बेसी सहर चामे मनाङ सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द छन्। गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका 7,251 फरार प्रतिवादी पक्राउ परेका छन्।
2: केन्द्रीय प्रहरीका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोबाट 48, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट 1,232, कोशी प्रदेशबाट 960, मधेसबाट 2,117, बागमतीबाट 760, गण्डकीबाट 452, लुम्बिनीबाट 1,181, कर्णालीबाट 187 र सुदूरपश्चिमबाट 314 पक्राउ परेका छन्। उनीहरूबाट 72,47,12,000 जरिवाना असुल उप गरिएको छ। फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउको कामलाई उच्च प्राथमिकतामा राखिएको केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफ्ले जानकारी दिनुभएको छ। कर्तव्य ज्यान, लागू औषध जबरजस्ती गर्ने, बैंकिङको सुठगी लगायतका मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको उहाँले बताउनु भएको छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अहिलेसम्म नगरिएको ठूलो आक्रमण गर्ने निर्णय नजिक पुगेको बताउनु भएको छ। राष्ट्रसङ्घका महासचिवले भने पश्चिम एसियाको अवस्था नियन्त्रण बाहिर पुगिसकेको बताएका छन्। सुरक्षा परिषद बैठकमा राष्ट्रसङ्घका महासचिव एन्थोनियो गुतेरेज
3: When parties prioritize military solutions over negotiated settlements, civilians pay the heaviest toll. We see this on full display in the Middle East with devastating consequences in the region and across the globe. The situation is getting out of control. It's teetering on the edge of the unimaginable. One crisis feeds another, one escalation triggers the next.
0: Yo, BFBS, Gorkha Radio.

చూచినా వాళ్ళకేం చూతిని మధు హుస్రాతున వాళ్ళకే సుచోతిని

0: नेपाल दूरसञ्चार प्राधिकरणले विश्वकप फुटबल सकिए यता 2,23,000 अवैध वेबसाइट बन्द गरिएको जनाएको छ। अनलाइन सट्टेबाजी बेटिङ र अवैधानिक वित्तीय कारोबार हुने वेबसाइट तथा एप बन्द गरेको प्राधिकरणले जनाएको छ। विश्वकप आयोजना भए यता 2,23,568 एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणका सहायक निर्देशक ओमप्रकाश महतोले जानकारी दिनुभएको छ। इन्टरनेट सेवा प्रदायक आइएसपीसँगको सहकारीमा त्यस्तो वेबसाइट चल्ने युआरएललाई ब्लक गर्ने गरिन्छ। उहाँका अनुसार एउटा बन्द गर्दा अर्को नयाँ वेबसाइट खुलिरहने चुनौती हुने भएकाले खोज्दै बन्द गर्न छुट्टै जनशक्तिको व्यवस्था गरिएको छ। सङ्घीय संसदका 3 समितिको बैठक आज बस्दैछ। सङ्घीय संसद सचिवालयका अनुसार आज विकास आर्थिक मामिला तथा सुशासन समिति, विधान व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्न लागेको हो। विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी नयाँ आर्थिक वर्षको वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने कार्यक्रम छ। विधान व्यवस्थापन समितिको बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ। यस्तै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ। कङ्ग्रेसका पूर्व सभापति शेरबहादुर दुवा पक्षले आधिकारिकताको मुद्दा फेरि सुनवाई गर्न सर्वोच्च अदालतमा निवेदन दिएको छ। विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई वैधानिक मान्यता दिने अन्तिम आदेश पुनरावलोकन गरी पाऊ भन्ने मागसहित निवेदन दर्ता भएको अदालतका प्रवक्ता अर्जुन प्रसाद करोलाले जानकारी दिनुभएको छ। यसअघि न्यायाधीश सारङ्गा सुवेदी र नृपतरुष निरोलाको संयुक्त इजलासले गएको वैशाख 4 विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वको समितिलाई मान्यता दिएको छ। राजसभा सांसद सागर ढकालले आगामी दिनको कामका लागि अध्ययन गर्नुपर्दा सरकारको समय खर्च भइरहेको पुष्टिकरण दिनुभएको छ। स्थानीय पूर्वाधार विकास विभागमा प्रस्तुति दिँदै सांसद ढकालले अहिले प्रणाली बनाउन लागिरहेको तर्क गर्नुभएको छ।
1: तपाईँलाई बाटो बनाइन्छु भन्दैनन्, तर तिमी के भन्छन् त, अब मैले यो नीतिहरू परिवर्तन गर्छु, यो कार्यविधिहरू परिवर्तन गर्छु र मैले तपाईँहरूलाई सडकको क्वालिटी इम्प्रुभ गर्नुपर्ने हो कि देशभरि समानान्तर विकास गर्छु भनेर भन्नेवाला छन्, जुन चाहिँ अरू विकसित देशमा पनि हुन्छ। हामी त्यो बाटोमा जाँदैछौँ। त्यही भएर यो रिफर्म गर्दै गर्दाखेरि हजुर अलिकति समय चाहिँ लाग्छ, हेर्नु अध्ययन गर्नको लागि समय लाग्छ, यत्रो कार्यविधि बनाउनु पऱ्यो, अहिलेसम्मै बनेको थिएन त कार्यविधि, अनि बनाउँदै गर्दाखेरि 2-3 लाग्छ। 3 कार्यप्रण किन भएन, 3 बजेट किन आएन, 3 परिवर्तन किन भएन भनेर नसोचिदिनु होला, काम गर्दैछौँ।
0: आगामी दिनमा बजेट पक्षपाती हुने जोखिम हट्ने उहाँको दावी छ।
1: र मैले हजुरहरूलाई भन्न चाहेको के हो भन्दै गर्दाखेरि, अब यसरी बढिसकेपछि अब सांसद मन्त्रालय धाउँदै धाउँदै अथवा हामी पहिले भोलि रहेन जिल्ला जाँदै गर्दाखेरि, सांसदको जिल्ला जाँदै गर्दाखेरि तपाईँले ए ल मलाई सडक हालिदिनुहोस् कि हालिदिनुहोस्, ल है मेरो पर्यटक सडक हालिदिनुहोस्, यो हालिदिनुहोस् यो हालिदिनुहोस् भन्नै परेन। तपाईँले के गर्नु पर्यो त, यो नीति नियम विधान पद्धति अनुसार हुन्छ, त्यसपछि हामी फेरि खुला तरिकाले हिँड्न पाइन्छ। कोही आएर जम्मै सांसदहरूलाई हैरान पुर्याउँछन्, सडक मागेर हैरान, योजना मागेर हैरान, बजेट परेन बनाएछ, उसलाई पर्यो बनाएछ, फलानु मन्त्रीले यहाँ बजेट लग्यो, फलानु मन्त्रीले उहाँ बजेट लग्यो, पार्टी सभापतिले जम्मै बजेट लग्यो, प्रधानमन्त्रीले जम्मै बजेट लग्यो, केही पनि भन्न परेन, कार्यविधि सिस्टमले काम गर्ने भयो।
0: गएको आर्थिक वर्ष 82-83 24,11,66,00,00,000 रुपियाँको वैदेशिक व्यापार भएको छ।
2: भन्सार विभागको तथ्याङ्क अनुसार 1 बीस खर्ब 97,37,00,00,000 वस्तु आयात र 3,15,29,00,00,000 निर्यात भएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86% र निर्यातको हिस्सा 13% छ। जम्मा वैदेशिक व्यापारमा अघिल्लो आर्थिक वर्षको तुलनामा 15% वृद्धि भएको छ। आर्थिक वर्ष 2081-82 20,81,15,00,00,000 रुपियाँको वैदेशिक व्यापार भएको थियो। सबैभन्दा धेरै आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्टफोन लगायतका छन्।
0: भारतीय अभियन्ता सोनाम वाङचुकले 26 लामो आमरण अनसन अन्त्य गर्नुभएको छ। देशभर प्रदर्शन चर्कन थालेपछि सम्भावित हिंसा रोक्न अनसन तोडिएको उहाँले बताउनु भएको छ। अनसनका क्रममा 11 तौल घटेका उहाँलाई गएको शनिबार जिल्लाको आन्दोलन स्थलबाट दिल्लीको आन्दोलन स्थलबाट प्रहरीले नियन्त्रणमा लिई अस्पताल भर्ना गरेको थियो। वाङचुकको अनसन तोडिए पनि कोक्रोच जनता पार्टी सिएजेपीले आज देशभर प्रदर्शन गर्ने बताएको छ। यसबीच प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यरातमा सन्देश जारी गर्दै विद्यार्थीको मागमा गम्भीर रहेको बताउनु भएको छ।
3: पेपर लिक एक मामूली विषय नहीं है, लाखों विद्यार्थी और उनके अभिभावकों के लिए बहुत ही पीड़ादायक है।
0: प्रदर्शनका कारण सुरक्षा चुनौती बढेपछि दिल्ली मेट्रोका 16 स्टेशन बन्द गरिएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो एसबीएस कुलकर्ण रेडियो हो।

0: नेपालले संयुक्त राष्ट्रसङ्घीय सामाजिक तथा आर्थिक परिषद अध्यक्ष पदको जिम्मेवारी सकाएको छ। सन् 2026 को एक वर्ष कार्यकाल सकिएपछि नेपालले गैराती जिम्मेवारी हस्तान्तरण गरेको छ। राष्ट्रसङ्घका लागि नेपाली राजदूत लोकबहादुर थापाले पदमा बसेर आफ्नो भूमिका निर्वाह गर्नुभएको छ। परिषद अध्यक्षको नयाँ जिम्मेवारी अल्जेरियाले लिएको छ। राष्ट्रसङ्घका लागि अल्जेरियाका राजदूत अमर बेन्जामले अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ। उहाँ सन् 2027 लागि अध्यक्ष बन्नुभएको हो। अध्यक्षको जिम्मेवारी लिँदै बेन्जामाले नेपालको कार्यकालमा परिषदले भविष्यका लागि आशावादी हुने बाटो देखाएको भन्दै प्रशंसा गर्नुभएको छ। यस्तै जिम्मेवारी हस्तान्तरण गर्दै राजदूत थापाले परिषदका उत्कृष्ट अध्याय आउन बाँकी नै रहेको विश्वास व्यक्त गर्नुभएको छ। परिषदले दिगो विकास लक्ष्य, जलवायु, खाद्य सुरक्षा र बहुपक्षीय सहयोगका क्षेत्रमा विश्वभर काम गर्दै आएको छ। चिकित्सा शिक्षा सुधार अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले आफ्ना माग नयाँ होइनन् भन्नुभएको छ। धनगढीमा सत्याग्रह सुरु गरेका केसीले निजी कलेज सञ्चालकलाई फाइदा हुने तर बिरामी र डाक्टर पीडित हुने गरी सिट बढाइएकोमा असन्तुष्टि जनाउनु भएको छ। निजी कलेजमा सशुल्क सिट वृद्धि गर्ने तयारीले भविष्यमा सरकारी अस्पताल चिकित्सक विहीन बन्ने उहाँको चिन्ता छ।
1: एक वर्ष अगाडि मात्रै 30% बढाइसकेको ओलीजीको सरकारले 30 वर्ष हामीले लड्दा लड्दै पनि यसो गर्दाखेरि गुणस्तर चाहिँ गुणस्तर चिकित्सा शिक्षाको मेडिकल एजुकेसनको गुणस्तरमा ह्रास आउँछ। त्यसको मतलब भने चाहिँ के हुन्छ भनेदेखि स्वास्थ्य सेवा जनताको स्वास्थ्य सेवामा ह्रास आउँछ अनि त्यस कारणले गर्दा यो नबढाउनुहोस् अहिले बचाउ कि आयोगमै के छ भने के अरे फलाना फलाना गरिसकेको चाहिँ ऊ पुगेको छैन मापदण्ड पुगेको छैन भने आयोगमै त्यो रिपोर्टहरू छन् त्यसलाई नकाटेर यसो गर्ने त्यसपछि चाहिँ ल त्यो सकार्नुहोस् है भनेर अहिलेको सरकारले भनेको उनीहरू चाहिँ उल्लेख रूपमा बढाउने भनेर बजेटको भाषणले गरे।
0: कैलाली केटा मेडिकल कलेज सञ्चालनको अन्तिम तयारी भइरहेका बेला हतारमा शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय ऐन ल्याएको विषयमा उहाँको प्रश्नोक्ति छ।
2: नयाँ पदाधिकारीहरू आएका छन्, उहाँहरू स्वार्थ बाजिने व्यक्तिहरू हुन् र निजी संस्थासँग आबद्ध, यो त सार्वजनिक संस्था हो त्यस कारण निजी संस्थासँग आबद्ध त्यो दुईजना पदाधिकारीहरू र स्वार्थ बाजिने व्यक्ति भएको हुनाले गर्दाखेरि चाहिँ मैले चाहिँ उहाँहरूको जुन के अरे एपोइन्टमेन्ट नियुक्ति भनी त्यसको विरुद्ध त्यो खारिज गर्नुपर्छ भनेर राखेको। विश्वविद्यालय दशरथ चन्द मेडिकल विश्वविद्यालयको विरुद्ध होइन।
0: माग समर्थन गर्न साउन 5 दिएको समयसीमा व्यवस्था भएकाले सत्याग्रह सुरु गरेको उहाँले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिसँग छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल प्लाइवुड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ लगायतसँग भेट हुने भएको हो। प्रधानमन्त्री शाहले निर्यात प्रवर्तनका चुनौती, नीतिगत सुधार र समाधानका उपायबारे छलफल गर्नुहुने उहाँको सचिवालयले जनाएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गएको वर्ष 7 मुद्दा अभियोजन गरेको छ। विभागले गएको वर्ष 121 प्रतिवादी बनाएको जनाएको छ। प्रतिवादीलाई 1,18,05,00,00,000 रुपियाँ बराबरको बिगो दावी गरिएको छ। विभागमा दर्ता भएका सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी सूचनालाई स्क्रिनिङ कमिटी मार्फत अघि बढाउने गरिन्छ। विभागले राजस्व चुहावट, भन्सार, अन्त शुल्क तथा व्यापार सम्बन्धी मनी लाउन्डरिङ एवं सम्पत्ति शुद्धिकरण कसुरको अनुसन्धान गर्दै आएको छ। बेलायतको रक्षा मन्त्रालयले आफू र आफ्ना साझेदारको प्रतिरक्षाका लागि तयार रहेको जवाब दिएको छ। बेलायतले अमेरिकी सेनालाई हवाई अड्डा प्रयोग गर्न दिएको भन्दै इरानको रिभोल्युसनरी गार्ड्सले आक्रमणको चेतावनी दिएको थियो। मन्त्रालयले इरानको चेतावनीका बावजुद प्रत्यक्ष लडाइँमा सहभागी नहुने पुरानो निर्णयमा यथावत रहेको पनि जनाएको छ। बेलायतले इरानको वक्तव्यलाई अनावश्यक तनाव बढाउने अभिव्यक्तिको संज्ञा दिएको छ। बीबीसीका जो हिनुडका अनुसार बेलायतमै आक्रमण गर्न नसके पनि इरानले गर्न सक्ने सम्भावित क्षतिबारे उल्लेख गर्नुभएको छ।
3: In terms of missiles launched getting to the UK, no, none at all. They don't have that capacity as far as we are aware, despite what things been said in the past. And we did see a drone hit RAF Akrotiri in Cyprus. And of course, the UK does have military bases and facilities around the Middle East. So it could well be that they would decide to take retaliatory action as they see it that way, or some other kind of covert asymmetric operation. I mean, there are a lot of things they could presumably try and do.
0: र अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा अहिलेसम्म नगरिएको ठुलो आक्रमण गर्ने नजिक पुगेको बताउनु भएको छ।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा

0: आगामी 24 घण्टामा धेरै वा अति भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आजको दैनिक बुलेटिन जारी गर्दै महाशाखाका मौसमविद सञ्जीव अधिकारीले मुलुकका केही पहाडी भागमा 50 मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने बताउनु भएको छ।
1: अब आउने 24 घण्टामा त्यस्तो अति भारी धेरै भारी वर्षाको सम्भावना कतै पनि छैन। यद्यपि चाहिँ केही ठाउँहरूमा चाहिँ आइसोलेटेड खण्डित रूपमा चाहिँ 50 मिलिमिटरभन्दा बढी वर्षा हुनसक्ने चाहिँ देखिन्छ। जस्तो बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका हिमाली पहाडी भूभागमा एक दुई ठाउँमा र लुम्बिनी प्रदेशका पनि पहाडी भूभागमा एक दुई ठाउँमा चाहिँ खण्डित रूपमा भारी वर्षा हुने पनि देखिन्छ।
0: मनसुनी न्यूनचापीय रेखा पश्चिम नेपालको नजिक रहेकाले त्यसैअनुसार वर्षा हुने उहाँको भनाइ छ।
1: मनसुनको न्यूनचापीय रेखा चाहिँ पूर्वतिर चाहिँ सरदर स्थानकै आसपासमा छ, तर पश्चिमतिर चाहिँ सरदरभन्दा अलिकति माथि नेपालको अलिकति नजिक, पूर्वमा भन्दा अलिकति नजिक देखिन्छ। त्यसकारणले अहिले बादलको अवस्था जस्तो भए पनि दिउँसो अपरान्न र साँझतिर जाँदै गर्दाखेरि चाहिँ पूर्वमा भन्दा पश्चिमतिर चाहिँ वर्षाको गतिविधि अलिकति बढी हुने देखिन्छ। तर आज र भोलिको चाहिँ तुलना गर्दाखेरि आजभन्दा भोलि मौसम चाहिँ अलिकति पूर्वतिर सक्रिय हुने देखिन्छ।
0: नेपाल पत्रकार महासङ्घ काठमाडौँ उपत्यका तीनवटै शाखाले नागरिक अधिकारको माग गर्दै प्रदर्शन गर्ने भएका छन्। निजी सञ्चार माध्यमलाई विज्ञापन दिन सर्वोच्च अदालतको आदेश लागू गर्नुपर्ने, प्रेस मैत्री कानून बनाउनुपर्ने माग राखेर उपत्यका, ललितपुर, भक्तपुर र काठमाडौँ जिल्ला शाखाले भोलि विरोध गर्ने भएका हुन्। माइतीघरमा विरोध प्रदर्शन गरिने उपत्यका प्रदेश समितिका कार्यवाहक अध्यक्ष रोजिना थापा कार्की, अध्यक्षहरू काठमाडौँका शोभा अर्याल, ललितपुरका रामहरी कार्की र भक्तपुरका सुन्दर शिल्पकारले उल्लेख गर्नुभएको छ। सरकारी नीति र व्यवहारका कारण नेपाली प्रेस डरलाग्दो स्व नियन्त्रणमा रहेको भन्दै असुरक्षाको अवस्था आएको विज्ञप्तिमा उल्लेख छ। जिल्ला शाखाहरूले माइतीघरमा प्रदर्शन गर्ने जनाएका छन्। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको मूल कानूनको विधेयक बनाउन सार्वजनिक सुझाव मागिएको छ। विभागीय मन्त्री महावीर पुनले भोलि शनिबार 11 बजे विधेयकमा सुझाव माग्न सिंहदरबार मन्त्रालयमा छलफल गरिने बताउनु भएको छ।
2: तपाईँहरू गेटमा आएर चाहिँ मलाई फोन गर्नुभयो भने चाहिँ मैले चाहिँ तपाईँहरूलाई गेट पासको व्यवस्था गरिदिने छु, र तपाईँहरू टाढा टाढा हुनुहुन्छ, काठमाडौँभन्दा बाहिर हुनुहुन्छ, र यो ऐन कानुन बनाउनुको लागि तपाईँहरूले चाहिँ एकदम महत्त्वपूर्ण चाहिँ सुझावहरू, सल्लाह सुझावहरू दिन चाहनुहुन्छ भने तपाईँहरूले मलाई मेरो इमेलमा चाहिँ आधिकारिक इमेलमा पनि पठाउन सक्नुहुनेछ।
0: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको मौजुदा ऐन पनि संशोधन गर्न लागि पुनको भनाइ छ। सङ्घीय संसदका तीनवटा समितिको बैठक आज बस्दैछ। सङ्घीय संसद सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधान व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्न लागेको हो। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी नयाँ आर्थिक वर्षको वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने कार्यक्रम छ। विधान व्यवस्थापन समितिको बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ। यस्तै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ। गएको वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका 7251 फरार प्रतिवादी पक्राउ परेका छन्।
3: केन्द्रीय प्रहरीका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोबाट 48, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट 1232, कोशी प्रदेशबाट 960, मधेसबाट 2117, बागमतीबाट 760, गण्डकीबाट 452, लुम्बिनीबाट 1181, कर्णालीबाट 187 र सुदूरपश्चिमबाट 314 जना पक्राउ परेका छन्। उनीहरूबाट 72,47,12,000 जरिवाना असुलुपर गरिएको छ। फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउको कामलाई उच्च प्राथमिकतामा राखिएको केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफले जानकारी दिनुभएको छ। कर्तव्य ज्यान, लागु औषध जबरजस्ती गर्ने, बैंकिङ कसुर, ठगी लगायतका मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको उहाँले बताउनु भएको छ।
0: अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा अहिलेसम्म नगरिएको ठूलो आक्रमण गर्ने निर्णय नजिक पुगेको बताउनु भएको छ। राष्ट्रसङ्घका महासचिवले भने पश्चिम एसियाको अवस्था नियन्त्रण बाहिर पुगिसकेको बताएका छन्। सुरक्षा परिषद बैठकमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेज:
4: When parties prioritize military solutions over negotiated settlements, civilians pay the heaviest toll. We see this on full display in the Middle East with devastating consequences in the region and across the globe. The situation is getting out of control.
0: Aisa ka khabar ek din hai. Namaskar.
5: Yo BFBS ko श्रीलंका रेडियो हो।

0: स्वास्थ्य बीमा बोर्डले अघिल्लो आर्थिक वर्ष र 2082 पुससम्म स्वीकृत स्वास्थ्य बीमा दापी बापतको 25,48,00,00,000 बढी रकम भुक्तानी भएको जनाएको छ। बोर्डलाई उल्लेख गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएअनुसार 2082 पुष महिनामा स्वीकृत दावी बापत मात्रै 2,04,00,00,000,000 रकम तिरिएको छ। 769 सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैङ्क खातामा सो रकम जम्मा गरिएको छ। यससँगै आर्थिक वर्ष 2082-83 अन्तर्गत पुष महिनासम्मका स्वीकृत दावीहरूको भुक्तानी सम्पन्न भएको छ। बोर्डले चैत मसान्तसम्म विभिन्न अस्पताल तथा सेवा प्रदायकलाई तिर्नुपर्ने 18,00,00,000,000 रुपियाँभन्दा बढी दायित्व भुक्तानी गर्न बाँकी रहेको देखिएको थियो। बोर्डले त्यसअघि 11,57,00,00,000 तिरेको थियो। प्राध्यापक डाक्टर गोविन्द केसीको आमरण अनसनमा सत्ताधारी राजोपाका सांसदले सहमति जनाएका छन्। राजोपा सांसद डाक्टर तोसिमा कार्कीले कैलालीको गेटामा 300 शैयाको अस्पताल स्वीकृति दिन तथा स्वार्थबाजी नै पदाधिकारी नियुक्तिबारे केसीको मागमा समर्थन जनाउनु भएको हो। गेटामा 600 शैया अस्पतालको लागि संरचना बनिसकेको उहाँको भनाइ छ। गेटामा स्थापित दशरथ चन्द विश्वविद्यालय सञ्चालन र निजी मेडिकल कलेजलाई धेरै कोटा दिएकोमा विरोधबारे केसीको मागमा कार्कीले समर्थन जनाउनु भएको छ। केसीले हिजोदेखि थालेको आमरण अनसनको आज 2 दिन पुग्दैछ। रासोपा सांसद सागर ढकालले आगामी दिनको कामका लागि अध्ययन गर्नुपर्दा सरकारको समय खर्च भइरहेको पुष्टिकरण दिनुभएको छ। स्थानीय पूर्वाधार विकास विभागमा प्रस्तुति दिँदै सांसद ढकालले अहिले प्रणाली बनाउन लागिरहेको तर्क गर्नुभएको छ।
1: तर तिमीले के भन्छन् त अब मैले यो नीतिहरू परिवर्तन गर्छु, यो कार्यविधिहरू परिवर्तन गर्छु र मैले तपाईँहरूलाई सडकको क्वालिटी इम्प्रुभ गर्नुपर्ने हो कि देशभरि समानान्तर विकास गर्छु भनेर भन्नेवाला छन्, जुन चाहिँ अरू विकसित देशमा पनि त्यो बाटोमा जाँदैछौँ। त्यही भएर यो रिफर्म गर्दै गर्दाखेरि हजुर अलिकति समय चाहिँ लाग्छ, हेर्नु अध्ययन गर्नको लागि समय लाग्छ, यत्रो कार्यविधि बनाउनु पर्यो, अहिलेसम्मै बनेको थिएन त कार्यविधि, अनि बनाउँदै गर्दाखेरि 2-3 महिना लाग्छ। 3 महिनामै कार्यप्रण किन भएन, 3 महिनामै बजेट किन आएन, 3 महिनामै परिवर्तन किन भएन भनेर नसोचिदिनु होला, काम गर्दैछौँ।
0: आगामी दिनमा बजेट पक्षपाती हुने जोखिम हट्ने उहाँको दावी छ।
1: र मैले हजुरहरूलाई भन्न चाहेको के हो भन्दै गर्दाखेरि अब यसरी बढिसकेपछि अब सांसद मन्त्रालय धाउँदै धाउँदै अथवा हामी पहिले भोलिरहेन जिल्ला जाँदै गर्दाखेरि तपाईँले ए ल मलाई सडक हालिदिनुहोस् कि हालिदिनुहोस्, ल है मेरो पर्यटक सडक हालिदिनुहोस्, यो हालिदिनुहोस् यो हालिदिनुहोस् भन्नै परेन। तपाईँले के गर्नु पर्यो त यो नीति नियम विधान पद्धति अनुसार हुन्छ, त्यसपछि हामी फेरि खुला तरिकाले हिँड्न पाइन्छ। कोही आएर जम्मै सांसदहरूलाई हैरान परेको छन्, सडक मागेर हैरान, योजना मागेर हैरान, बजेट परेन भनिएको छ, उसलाई पर्यो भनिएको छ, फलानु मन्त्रीले यहाँ बजेट लग्यो, फलानु मन्त्रीले उहाँ बजेट लग्यो, पार्टी सभापतिले जम्मै बजेट लग्यो, प्रधानमन्त्रीले जम्मै बजेट लग्यो, केही पनि भन्न परेन, कार्यविधि सिस्टमले काम गर्ने भयो।
0: गएको आर्थिक वर्ष 82-83 24,11,00,000,000,000 रुपियाँको वैदेशिक व्यापार भएको छ।
2: भन्सार विभागको तथ्याङ्क अनुसार एक वर्षमा 20,97,37,00,00,000,000 वस्तु आयात र 3,15,49,00,00,000,000 निर्यात भएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86% र निर्यातको हिस्सा 13% छ। जम्मा वैदेशिक व्यापारमा अघिल्लो आर्थिक वर्षको तुलनामा 15% वृद्धि भएको छ। आर्थिक वर्ष 2081-82 20,81,15,00,00,000 रुपियाँको वैदेशिक व्यापार भएको थियो। सबैभन्दा धेरै आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्टफोन लगायतका छन्। यस्तै धेरै निर्यात हुनेमा प्रशोधित भटमासको तेल, अलैची, कलैचा, सनफ्लावर तेल, जुटका सामग्री, पाम तेल लगायतका वस्तु छन्।
0: भारतीय अभियन्ता सोनाम वाङचुकले 26 दिन लामो आमरण अनसन अन्त्य गर्नुभएको छ। देशभर प्रदर्शन चर्कन थालेपछि सम्भावित हिंसा रोक्न अनसन तोडिएको उहाँले बताउनु भएको छ। अनसनका क्रममा 11 किलो तोल घटेका वाङचुकलाई गएको शनिबार दिल्लीको आन्दोलन स्थलबाट प्रहरीले नियन्त्रणमा लिई अस्पताल भर्ना गरेको थियो। वाङचुकको अनसन तोडिए पनि कुकुरोत जनता पार्टी सिजेपीले आज देशभर प्रदर्शन गर्ने बताएको छ। यहीबीच प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यरातमा सन्देश जारी गर्दै विद्यार्थीहरूको माग पूरा गर्न कटिबद्ध रहेको बताउनु भएको छ।
3: पेपर लिक एक कोई मामूली विषय नहीं है, लाखों विद्यार्थी और उनके अभिभावकों के लिए बहुत ही पीड़ादायक है और इसलिए पेपर लीक घटना से अब तक पिछले 2.5 महीनों में अनेक विहित कदम उठाए गए, गुनहगारों को पकड़ा गया है, वे जेल में पड़े हैं। हमारा सबसे महत्वपूर्ण जिम्मा था कि विद्यार्थियों का एक वर्ष बर्बाद न हो।
0: सुरक्षा चुनौती बढेपछि दिल्ली मेट्रोका 16 स्टेशन बन्द गरिएको छ।
4: खबर यो पीएफ गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: एडब्ल्युसी दमकले जोखिममा रहेका सेवाग्राहीका लागि नियमित स्वास्थ्य सेवा सञ्चालन भइरहेको जनाएको छ। एडब्ल्युसी दमकका असिस्टेन्ट एडब्ल्यू गोपाल गिरीका अनुसार सामुदायिक सहायताका केही मुख्य परियोजना पनि यो वर्ष सञ्चालन हुनेछन्।
4: जति पनि हाम्रो भर्नेबल पेन्सनरहरू छन् त्यसलाई हामी भिपी भन्छौँ, भिपी पेन्सनर। भिपी पेन्सनरमा चाहिँ दुईटै पर्छ, जो जो सर्भिस पेन्सनर पनि भिपीमा गइसकेको हुन्छ अनि हाम्रो वेलफेयर पेन्सनर पनि भिपीमा फसेको हुन्छ। उनीहरू चाहिँ डक्टरले भेट्नै पर्छ, नर्स जानै पर्छ र क्वार्टरली भिजिट हुन्छ। त्यसले गर्दाखेरि हामीले जुलाईमा चाहिँ उहाँहरूलाई पहिलो भिजिट राखेको हुन्छौँ र त्यही भिजिट अहिले कन्टिन्युएसन भइराखेको छ। र यसको अलावा हामीले चाहिँ जति पनि यो वर्षको लागि आउने प्रोजेक्टहरू, त्यो प्रोजेक्टहरू चाहिँ पास भएर आइसकेको छ अनि त्यही प्रोजेक्ट चाहिँ हामीले खबर गर्ने कामहरू पनि भइराखेको छ। तर अहिले हामी प्रोजेक्ट कुनै पनि सुरु गर्दैनौँ, कारण यो बर्खा भएकोले गर्दाखेरि हर्सिप ग्राउन्डमा चाहिँ नर्मली टोइलेट बनाइदिने, किचनहरू बनाइदिने, च्यादरहरू, टिनहरू फेरिदिने, यो गर्मीले गर्दाखेरि फल्स सिलिङहरू लगाइदिने, यस्तै कामहरू चाहिँ अहिले भइराखेको छ।
3: अब अहिले सेवाग्राहीले कस्तो कस्तो नयाँ प्रोजेक्ट आउँदैछ भनेर थाहा पाएका छन्?
4: अहिले हाम्रो पेन्सनरहरूको लागि त हामीले खबर गरिसक्यौँ, गुड न्युज छिट्टै सुनाइहाल्छौँ, किनभनेदेखि एउटा मोरल सपोर्ट हुन्छ पेन्सनरहरूको लागि। र कम्युनिटी एडको लागि चाहिँ यो वर्ष हाम्रो एउटा मेजर स्कुलको आइसकेको छ, इलाम चुलाचुलीमा बनाउँदैछौँ। त्यो चाहिँ झन्डै 3 करोडको प्रोजेक्ट छ, त्यो हामी अक्टोबरदेखि मात्रै सुरु गर्छौँ र स्कुललाई खबर भइसकेको छ। अरू चाहिँ 2 माइनर स्कुल एक्सटेन्सन छ, भनेको चाहिँ प्राइमेरी स्कुलमा 2-3 कोठे भवन बनिन्छ, मेजर स्कुलमा चाहिँ 18 कोठे भवन बनिँदैछ। एउटा माइनर स्कुल रिफर्बहरू हुन्छ, माइनर स्कुल रिफर्बमा चाहिँ हाम्रोमा अहिले यसपालि चाहिँ 7 परेको छ।
3: नेपाल दूरसञ्चार प्राधिकरणले विश्वकप फुटबल सकिए यता 2,23,000 अवैध वेबसाइट बन्द गरिएको जनाएको छ। अनलाइन सट्टेबाजी, बेटिङ र अवैधानिक वित्तीय कारोबार हुने वेबसाइट तथा एप बन्द गरेको प्राधिकरणले जनाएको छ। विश्वकप आयोजना भए यता 2,23,568 एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणका सहायक निर्देशक ओम प्रकाश महतोले जानकारी दिनुभएको छ। इन्टरनेट सेवा प्रदायक आइएसपीसँगको सहकार्यमा त्यस्ता वेबसाइट चल्ने युआरएललाई ब्लक गर्ने गरिन्छ। उहाँका अनुसार एउटा बन्द गर्दा अर्को नयाँ वेबसाइट खुलिरहने चुनौती हुने भएकाले खोज्दै बन्द गर्न छुट्टै जनशक्तिको व्यवस्था गरिएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको मूल कानुनको विधेयक बनाउन सार्वजनिक सुझाव मागिएको छ। विभागीय मंत्री महावीर पुनले भोलि शनिबार 11 बजे विधेयकमा सुझाव माग्न सिमन्द्रवार मन्त्रालयमा छलफल गरिने बताउनु भएको छ।
5: तपाईँहरू गेटमा आएर चाहिँ मलाई फोन गर्नुभयो भने चाहिँ मैले चाहिँ तपाईँहरूलाई गेट पासको व्यवस्था गरिदिने छु। र तपाईँहरू टाढा टाढा हुनुहुन्छ, काठमाडौँभन्दा बाहिर हुनुहुन्छ र यो ऐन कानुन बनाउनुको लागि तपाईँहरूले चाहिँ एकदम महत्त्वपूर्ण चाहिँ सुझावहरू, सल्लाह सुझावहरू दिन चाहनुहुन्छ भने तपाईँहरूले मलाई मेरो इमेलमा चाहिँ आधिकारिक इमेलमा पनि पठाउन सक्नुहुनेछ।
3: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको मौजुदा ऐन पनि संशोधन गर्न लागिएको पुनको भनाइ छ। गएको वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका 7,251 फरार प्रतिवादी पक्राउ परेका छन्।
6: केन्द्रीय प्रहरीका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोबाट 48, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट 1,232, कोशी प्रदेशबाट 960, मधेसबाट 2,117, बागमतीबाट 760, गण्डकीबाट 452, लुम्बिनीबाट 1,181, कर्णालीबाट 187 र सुदूरपश्चिमबाट 314 पक्राउ परेका छन्।
3: बेलायतको रक्षा मन्त्रालयले आफू र आफ्ना साझेदारको प्रतिरक्षाका लागि तयार रहेको जवाब दिएको छ। बेलायतले अमेरिकी सेनालाई हवाई अड्डा प्रयोग गर्न दिएको भन्दै इरानको रेभोल्युसनरी गार्ड्सले आक्रमणको चेतावनी दिएको थियो। मन्त्रालयले इरानको चेतावनीका बावजुद प्रत्यक्ष लडाईँमा सहभागी नहुने पुरानो निर्णयमा यथावत रहेको पनि जनाएको छ। बेलायतले इरानको वक्तव्यलाई अनावश्यक तनाव बढाउने अभिव्यक्तिको संज्ञा दिएको छ। बीबीसीका जो इनवुड।
2: In terms of missiles launched getting to the UK, none at all. They don't have that capacity, as far as we are aware, despite what's been said in the past.
1: Namaskar.

0: रौतहट चारका राजसभा सांसद गणेश पौडेलमाथि आफ्नो निर्वाचन क्षेत्रको गाउँमा कालो मासी प्रहार भएको छ। सांसद पौडेलमाथि गढीमाई चार पर्सा गाउँको राम जानकी मठ क्षेत्रमा केही युवाले गैराती कालो मसी छ्यापेका हुन्। स्थानीयसँग छलफल गरिरहेका बेला सांसद पौडेललाई मधेसी मुक्ति अभियानका कार्यकर्ता बताउने समूहले कालो मसी हानेको हो। सांसद पौडेल गढीमाईको समनपुर बालुवा र गमहरियाका गाउँलेसँग छलफल गरेर पर्सा गाउँको कार्यक्रममा गएको बेला गैराती 8 बजेतिर ती युवाले पर्चा छर्दै नाराबाजी समेत गरेका थिए। सांसद पौडेलले पनि कार्यक्रम सकेर फर्किने क्रममा पछाडिबाट केही युवाले कालो पदार्थ प्रहार गरेर भागेको र उनीहरूको पहिचान भइसकेको बताउनु भएको छ। ती युवाले मेची महाकालीसम्मको भूभाग मधेसको भन्दै नाराबाजीसहित पर्चा वितरण गरेको पनि सांसद पौडेलको भनाइ छ। केही दिन अघि स्याङ्जा एकका रासोपा सांसद धनञ्जय रेग्मीमाथि स्थानीय मतदाताले आक्रोश पोखेको भिडियो सार्वजनिक भएको थियो। बजेट नल्याएको भन्दै सांसद रेग्मीलाई स्थानीयले पुल तर्न समेत रोकेका थिए। राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिङमार तामाङलाई स्रोत नखोलेको 6,65,000 रुपियाँसहित विराटनगर विमानस्थलबाट पक्राउ गरिएको छ। उपसचिव तामाङले आफूसँग भएको रकमको स्रोत खोलाउन नसकेपछि पक्राउ गरिएको मोरङका एसपी कवित कटवालले जानकारी दिनुभएको हो। गएको आइतबार पक्राउ परेका तामाङ पक्राउको घटना मोरङ प्रहरीले आज मात्रै सार्वजनिक गरेको हो। दोलखा भीमेश्वर नौका तामाङलाई यही साउन 3 गते बुद्ध एयरको उडानबाट विराटनगरबाट काठमाडौँ आउने क्रममा विमानस्थलमै समातिएको हो। तामाङले बोकेको कालो झोलाभित्र 1,000 दरका 515 वटा र 50 दरका 300 वटा नोट फेला परेको एसपी कटवालको भनाइ छ। यो रकमको वैधानिक स्रोतका बारेमा सन्तोषजनक जवाफ दिन नसकेपछि विमानस्थल प्रहरीले पक्राउ गरेर मोरङ प्रहरीको जिम्मा लगाएको हो। सुरुमा तामाङले परिचय लुकाएको र थप अनुसन्धानका क्रममा खुलाएको पनि एसपी कटवालले जानकारी दिनुभएको छ। उपसचिव तामाङमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको र एकाध दिनमै सरकारी वकिलको कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ। नेपालले पाइरहेको संयुक्त राष्ट्र संघीय सामाजिक तथा आर्थिक परिषद अध्यक्ष पदको जिम्मेवारी सकिएको छ।
1: सन् 2026 एक वर्षीय कार्यकाल सकिएपछि नेपालले गैराती जिम्मेवारी हस्तान्तरण गरेको छ। राष्ट्रसङ्घका लागि नेपाली राजदूत लोकबहादुर थापाले पदमा बसेर आफ्नो भूमिका निर्वाह गर्नुभएको छ। परिषद अध्यक्षको नयाँ जिम्मेवारी अल्जेरियाले लिएको छ। राष्ट्रसङ्घका लागि अल्जेरियाका राजदूत अमर बेन्जामले अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ। उहाँ 2027 लागि अध्यक्ष बन्नुभएको हो। अध्यक्षको जिम्मेवारी लिँदै बेन्जामाले नेपालको कार्यकालमा परिषदले भविष्यका लागि आशावादी हुने बाटो देखाएको भन्दै प्रशंसा गर्नुभएको छ। यस्तै जिम्मेवारी हस्तान्तरण गर्दै राजदूत थापाले परिषदका उत्कृष्ट अध्याय आउन बाँकी नै रहेको विश्वास व्यक्त गर्नुभएको छ। परिषदले दिगो विकास लक्ष्य, जलवायु, खाद्य सुरक्षा र बहुपक्षीय सहयोगका क्षेत्रमा विश्वभर काम गर्दै आएको छ।
0: 2 महिने छोरालाई लगाइदिएको डायपरभित्र ब्राउन सुगर भित्राएको अभियोगमा झापाको भद्रपुर 5 बस पार्कबाट बाबुआमासहित 3 जना पक्राउ परेका छन्। प्रहरी फन्दामा परेका हुन्। हाल बिर्तामोडमा अटो चलाउने गरेका भारत किशनगंजका मोहित आलम र अटोमै चढेकी आलमकी श्रीमती जनेतुन खातुनसहित किसानगंजकै मोहम्मद तजरुललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। आलम दम्पतिले आफ्ना 2 महिने छोरो सोहेललाई प्रयोग गरेर भारतको गलगलियाबाट ब्राउन सुगर नेपाल भित्राएको प्रहरीको दावी छ। उनीहरू मेची पुलमा अटो राखेर ब्राउन सुगर किन्न गलगलिया पुगेको र छोराको डायपरमा लुकाएर ल्याएको प्रहरीको भनाइ छ। प्रहरीले डायपरमा 900 मिलिग्राम ब्राउन सुगर फेला पारेको छ। स्वास्थ्य बिमा बोर्डले अघिल्लो आर्थिक वर्ष 2082 पुससम्म स्वीकृत तथा बिमा दावी बापतको 25,48,00,000,000 बढी रकम भुक्तानी भएको जनाएको छ।
1: बोर्डलाई उल्लेख गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताए अनुसार 2082 पुष महिनामा स्वीकृत दावी बापत मात्रै 2,04,00,000,000,000 रकम तिरिएको छ। 769 सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैङ्क खातामा सो रकम जम्मा गरिएको छ। यससँगै आर्थिक वर्ष 2082-83 अन्तर्गत पुष महिनासम्मका स्वीकृत दावीहरूको भुक्तानी सम्पन्न भएको छ। बोर्डले चैत मसान्तसम्म विभिन्न अस्पताल तथा सेवा प्रदायकलाई तिर्नुपर्ने 18 अर्ब रुपियाँभन्दा बढी दायित्व भुक्तानी गर्न बाँकी रहेको देखिएको थियो। बोर्डले त्यसअघि 11,57,00,000,000 तिरेको थियो।
0: प्राध्यापक डाक्टर गोविन्द केसीको आमरण अनसनमा सत्तारूढ राज्यसभाका सांसदले सहमति जनाएका छन्। राज्यसभा सांसद डाक्टर तुलसीमा कार्कीले कैलालीको गेटामा 300 शैयाको अस्पताल स्वीकृति दिन तथा स्वार्थबाजी नै पदाधिकारी नियुक्तिबारे केसीको मागमा समर्थन जनाउनु भएको हो। गेटामा 600 शैयाको अस्पतालका लागि संरचना बनिसकेको उहाँको भनाइ छ। गेटामा स्थापित दशरथ चन्द विश्वविद्यालय सञ्चालन र निजी मेडिकल कलेजलाई धेरै कोटा दिएकोमा विरोधबारे केसीको मागमा कार्कीले समर्थन जनाउनु भएको हो। नमस्कार।
2: यो पीएफबीएस गोरखा रेडियो हो।

बारीमा बेल्छ हामीसँग जान्छौँ भने उडाइ लाने रेल छ हामीसँग जान्छौँ भने उडाइ लाने रेल छ भरिलाई बुझ्नेलाई।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संघीय सांसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा दुईवटा रिट पारेको छ। अधिवक्ता प्रेमराज सेलवाल र मणिराम उपाध्यायले सर्वोच्चमा छुट्टा छुट्टै रिट हाल्नु भएको हो। स्वकीय सचिव राख्न दिने निर्णयले राज्य कोषमा अनावश्यक भार पर्ने दावीसहित दुवै रिटमा सरकारको निर्णय बदर हुनुपर्ने माग गरिएको छ। रिटमा प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानमन्त्री कार्यालय, कानून मन्त्रालय, सभामुख, प्रतिनिधि सभा लगायतलाई विपक्षी बनाइएको छ। दुवै रिटमा सर्वोच्चले आउँदो सोमबार प्रारम्भिक सुनवाई गर्नेछ। कैलाली धनगढ़ीको कृष्ण मन्दिर व्यवस्थापन समितिले प्राध्यापक डाक्टर गोविन्द केसीलाई धर्मशाला छाड्न भन्दै पत्र थमाएको छ। डाक्टर केसीले हिजोदेखि धर्मशालामा भोक हडताल सुरु गर्नुभएको हो। धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले आज बिहान पत्र काट्दै अनसनरत केसीलाई धर्मशाला छाड्न अनुरोध गर्नुभएको हो। धार्मिक संस्थामा अनसन बस्न किन दिएको भनेर दबाव आएकाले धर्मशाला छाड्न अनुरोध गरिएको अध्यक्ष पन्तको भनाइ छ। व्यवस्थापन समितिले धर्मशाला छाड्न पत्र थमाएपछि विकल्पबारे छलफल भइरहेको डाक्टर केसीका सहयोगी डाक्टर अमृत जैसीले जानकारी दिनुभएको छ। डाक्टर केसी जानकारी दिएरै धर्मशालामा अनसन बसे पनि समितिले ठाउँ छाड्न भन्नुको कारण नबुझेको उहाँले बताउनु भएको छ। ईडब्ल्यूसी दमकले जोखिममा रहेका सेवाग्राहीका लागि नियमित स्वास्थ्य सेवा सञ्चालन भइरहेको जनाएको छ। ईडब्ल्यूसी दमकका असिस्टेन्ट ईडब्ल्यू गोपाल गिरीका अनुसार सामुदायिक सहायताका केही मुख्य परियोजना पनि यो वर्ष सञ्चालन हुँदैछन्।
4: जति पनि हाम्रो भर्नेबल पेन्सनरहरू छन् त्यसलाई हामी भिपी भन्छौँ, भिपी पेन्सनर, भिपी पेन्सनरमा चाहिँ दुइटै पर्छ, जो जो सर्भिस पेन्सनर पनि भिपीमा गइसकेको हुन्छ अनि हाम्रो वेलफेयर पेन्सनर पनि भिपीमा पसेको हुन्छ, उनीहरू चाहिँ डक्टरले भेट्नै पर्छ, नर्स जानै पर्छ र क्वार्टरली भिजिट हुन्छ। त्यसले गर्दाखेरि हामीले जुलाईमा चाहिँ उहाँहरूलाई पहिलो भिजिट राखेको हुन्छौँ र त्यही भिजिट अहिले कन्टिन्युएसन भइराखेको छ र यसको अलावा हामीले चाहिँ जति पनि यो वर्षको लागि आउने प्रोजेक्टहरू त्यो प्रोजेक्टहरू चाहिँ पास भएर आइसकेको छ अनि त्यही प्रोजेक्ट चाहिँ हामीले खबर गर्ने कामहरू पनि भइराखेको छ। तर अहिले हामी प्रोजेक्ट कुनै पनि सुरु गर्दैनौँ, कारण यो बर्खा भएकोले गर्दाखेरि हर्सिप ग्राउन्डमा चाहिँ नर्मली टोइलेट बनाइदिने, किचनहरू बनाइदिने, च्यादरहरू, टिनहरू फेरिदिने, यो गर्मीले गर्दाखेरि फल्सलिङहरू लगाइदिने, यस्तै कामहरू चाहिँ अहिले भइराखेको छ।
5: अब अहिले सेवाग्राहीले कस्तो कस्तो नयाँ प्रोजेक्ट आउँदैछ भनेर थाहा पाएका छन्?
4: अहिले हाम्रो पेन्सनरहरूको लागि त हामीले खबर गरिसक्यौँ, गुड न्युज छिट्टै सुनाइहाल्छौँ, किनभनेदेखि एउटा मोरल सपोर्ट हुन्छ पेन्सनरहरूको लागि र कम्युनिटी एडको लागि चाहिँ यो वर्ष हाम्रो एउटा मेजर स्कुलको आइसकेको छ, इलाम चुलाचुलीमा बनाउँदैछौँ, त्यो चाहिँ झन्डै 3 करोडको प्रोजेक्ट छ, त्यो हामी अक्टोबरदेखि मात्रै सुरु गर्छौँ र स्कुललाई खबर भइसकेको छ। अरू चाहिँ 2 माइनर स्कुल एक्सटेन्सन छ, भनेको चाहिँ प्राइमेरी स्कुलमा 2-3 कोठे भवन बनिन्छ, मेजर स्कुल मात्रै 18 कोठे भवन बनिँदैछ। एउटा माइनर स्कुल रिफर्बहरू हुन्छ, माइनर स्कुल रिफर्बमा चाहिँ हाम्रोमा अहिले यसपालि चाहिँ 7 परेको छ।
3: बाल मन्दिर भनेर चिनिने नेपाल बाल संगठनको जग्गा र सरकारी बजेट ठै गरेको अभियोगमा 8 विरुद्ध मुद्दा दर्ता भएको छ। संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने सम्पत्ति हिनामिना पारेको दावीसहित सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा ठैको मुद्दा दर्ता गरेको हो। बाल मन्दिरकी तत्कालीन योजना प्रमुख एवं हाल काठमाडौँ 11 वडा सदस्य आशा श्रेष्ठ, काठमाडौँ जिल्ला समितिका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओम कृष्ण कर्माचार्य विरुद्ध ठगीको मुद्दा दर्ता भएको हो। यी तिनैजना पक्राउ परेका छन्। फरार भएकी तत्कालीन बाल मन्दिर सभापति युरी कुमारी राई र भगवान साक्य, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयागराज श्रेष्ठ सहित तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरुद्ध पनि मुद्दा परेको छ। यो प्रकरणमा मुख्य भूमिका देखिए पनि संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यको मृत्यु भइसकेकाले प्रतिवादी बनाइएको छैन। सीआईबीको अनुसन्धानले तत्कालीन अध्यक्ष वैद्यले बाल मन्दिरको 29 रोपनी जग्गा सार्वजनिक सूचना र प्रतिस्पर्धा विनय मनोज कुमार मिश्रलाई भाडामा दिने सम्झौता गरेर 75 लाख नगदै बुझेको देखिएको छ। साथै बालबालिकाको हितमा खर्च हुनुपर्ने कोषबाट अभियुक्तले आफ्नो उपचार क्रिया खर्च र व्यक्तिगत गाडी किन्न प्रयोग गरेको पाइएको छ।

0: नेकपा एमालेका नेता प्रदीप घिमालीले जनता सजग नभए संविधानमा हुने प्रतिकूल तथा प्रतिगामी संशोधनलाई रोक्न नसकिने बताउनु भएको छ। पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषय गोष्ठीमा बोल्दै उहाँले संविधान निर्माणमा प्रमुख भूमिका खेलेका तत्कालीन माओवादी केन्द्र नेकपा एमाले र नेपाली कांग्रेस मिल्दा पनि प्रतिनिधि सभामा सरकारका प्रतिगामी प्रयास रोक्न नसकिने अवस्था रहेको बताउनु भएको हो।
1: हिजोको माओवादी जो आज एकीकरण मार्फत नेपाली कम्युनिस्ट पार्टी बनेको छ, नेकपा एमाले नेपाली कङ्ग्रेस सबै मिल्दाखेरि पनि प्रतिनिधि सभामा हामीले उनीहरूका प्रयत्नहरूलाई रोक्न सक्दैनौँ। एक तिहाई हाम्रो सङ्ख्या छैन, राष्ट्रिय सभा छ, सेकेन्ड ब्यालेन्स त्यसले गर्ला आशा गरौँ, तर जनता सजग नहुने हो भने संविधानमा हुने प्रतिकूल संशोधनलाई त्यहाँ हुने प्रतिगामी संशोधनलाई रोक्न नसक्ने तहसम्म हाम्रो एउटा भनौँ न शक्ति सन्तुलन प्रतिकूल भएको दोस्रो अवस्था होला। तेस्रो राष्ट्रियता अघि पनि चर्चा भयो, भूरान्तिक भूमरीमा मुलुकलाई धकेल्ने अनेकौँ खालका प्रयत्नहरू तारन्तार पश्चिमा शक्तिहरूका त्यो पनि पोलिटिकल अफिसरहरू होइन सैन्य अफिसरहरूको तारन्तारको भ्रमण, फ्री टिबेट गतिविधिहरू, दलाई लामाको जन्मोत्सव, दलाई लामा जन्माउने थाहा छैन हो होइन तर त्यहाँ त्यस सम्बन्ध चलिरहेका छलफलहरू चर्चाहरू र खुद प्रधानमन्त्रीले संसदमा उभिएर आत्मघाती अभिव्यक्ति उहाँको कि नेपालले पनि भारत कृषिमा मिचेको छ, जमिन मिचेको छ, यो ढङ्गका क्रियाकलापहरूले गर्दा नेपाल नजानिदो गरी भूरान्तिक भूमरीमा धकेलिन सक्ने तेस्रो जोखिम। चौथो जनताका अधिकारहरू खास गरेर सामाजिक सांस्कृतिक आर्थिक अधिकारहरू संविधानमा उल्लेख गरिएका छन्, त्यसलाई कार्यान्वयन गर्ने प्रयत्न वामपन्थीहरू नेतृत्वमा रहँदाखेरि विभिन्न ढङ्गले प्रयत्नहरू भएको छ तर आज ती अधिकारहरू समेत खोसिँदै गरेको।
0: संघीय संसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा दुईवटा रिट परेको छ। अधिवक्ता प्रेमराज सिलवाल र मणिराम उपाध्यायले सर्वोच्चमा छुट्टा छुट्टै रिट हाल्नु भएको हो। स्वकीय सचिव राख्न दिने निर्णयले राज्य कोषमा अनावश्यक भार पर्ने दावी सहित दुवै रिटमा सरकारको निर्णय बदर हुनुपर्ने माग गरिएको छ। रिटमा प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानमन्त्री कार्यालय, कानून मन्त्रालय, सभामुख, प्रतिनिधि सभा लगायतलाई विपक्षी बनाइएको छ। दुवै रिटमा सर्वोच्चले आउँदो सोमबार प्रारम्भिक सुनवाई गर्नेछ। कैलाली धनगढ़ीको कृष्ण मन्दिर व्यवस्थापन समितिले प्राध्यापक डाक्टर गोविन्द केसीलाई धर्मशाला छाड्न भन्दै पत्र थमाएको छ। डाक्टर केसीले हिजोदेखि धर्मशालामा भोक हड़ताल शुरू गर्नुभएको हो। धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले बिहान पत्र काट्दै अनशनरत केसीलाई धर्मशाला छाड्न अनुरोध गर्नुभएको हो। धार्मिक संस्थामा अनशन बस्न किन दिएको भनेर दबाव आएकाले धर्मशाला छाड्न अनुरोध गरिएको अध्यक्ष पन्तको भनाइ छ। व्यवस्थापन समितिले धर्मशाला छाड्न पत्र थमाएपछि विकल्पबारे छलफल भइरहेको डाक्टर केसीका सहयोगी डाक्टर अमृत जैशीले जानकारी दिनुभयो। सी जानकारी दिएरै धर्मशालामा अनसन बसे पनि समितिले ठाउँ छाड्न भन्नुको कारण नबुझेको बताउनुहुन्छ। बाल मन्दिर भनेर चिनिने नेपाल बाल संगठनको जग्गा र सरकारी बजेट ठगी गरेको अभियोगमा 8 जना विरूद्ध मुद्दा दर्ता भएको छ। संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने सम्पत्ति हिनामिना गरेको दावी सहित सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाण्डुमा ठगीको मुद्दा दर्ता गरेको हो। बाल मन्दिरकी तत्कालीन योजना प्रमुख एवं हाल काठमाण्डु 11 की सदस्य आशा श्रेष्ठ, काठमाण्डु जिल्ला समितिका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य विरूद्ध ठगीको मुद्दा दर्ता भएको हो। तीनैजना पक्राउ परेका छन्। फरार भएकी तत्कालीन बाल मन्दिर सभापति युरी कुमारी राई र भगवान साक्य, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयागराज श्रेष्ठ सहित तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध पनि मुद्दा दायर भएको छ। यो प्रकरणमा मुख्य भूमिका देखिए पनि संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यको भने मृत्यु भइसकेकाले प्रतिवादी बनाइएको छैन। सीआईबीको अनुसन्धानले तत्कालीन अध्यक्ष रीता सिंह वैद्यले बाल मन्दिरको 29 रोपनी जग्गा सार्वजनिक सूचना र प्रतिस्पर्धा विनय मनोज कुमार मिश्रलाई भाडामा दिने सम्झौता गरेर 75 लाख नगदै बुझेको देखिएको छ। साथै बाल बालिकाको हितमा खर्च हुनुपर्ने कोषबाट अभियुक्तले आफ्नो उपचार क्रिया खर्च र व्यक्तिगत गाड़ी किन्न प्रयोग गरेको पाइएको छ। आशा श्रेष्ठले वडा सदस्य निर्वाचित भएपछि पनि बाल मन्दिरबाट परिवहन भत्ताको नाममा मासिक रकम लिएको प्रहरीको दावी छ। यो मुद्दामा बयान चलिरहेको छ। रौतहट 4 का रासोपा सांसद गणेश पौडेलमाथि आफ्नै निर्वाचन क्षेत्रको गाउँमा कालोमोसो प्रहार भएको छ। सांसद पौडेलमाथि गढीमाई 4 वर्ष गाउँको राम जानकी मठ क्षेत्रमा केही युवाले गैराती कालो मसी छापेका हुन्। स्थानीयसँग छलफल गरिरहेका बेला सांसद पौडेललाई मधेसी मुक्ति अभियानका कार्यकर्ता संघले कालो मसी छापे। खबर यति नै। नमस्कार।

0: गोर्खा वेलफेयर ट्रस्टले ठूला विद्यालय मात्र नभई गुल्मीको रेसुङ्गा प्राथमिक विद्यालयमा भर्ना भएका ससाना नानी बाबुलाई भुइँमा बसेर पढ्न सहयोग पुगोस् भनेर कुशन, कार्पेट, दराज र टेबलको व्यवस्था गरिदिएको छ। पुठोलबाट छवि पाण्डे।
1: रेसुङ्गा प्राथमिक विद्यालयको आर्थिक स्रोत नभएको कारण बाल शिक्षामा भर्ना भएका साना बाल बालिकाहरू भुइँमा बस्ने गरेको गुनासोपछि गोर्खा वेलफेयर ट्रस्टले ती नानी बाबुहरूका लागि पिफम, कुसन, कापी किताब र विद्यालयका लागि दराजको व्यवस्था गरिदिएको छ। स्कुलका प्रधानाध्यापक तुलसीराम पोखरेल:
2: सुविधा सम्पन्न भयो, अति राम्रो छ, सबै व्यवस्थापन अनि चिजहरू चाहिँ सबै हामीलाई एकदम राम्रो छ व्यवस्थित गरेर। त्यहाँ त बाल विकासमा भर्खर भर्ना भएको नयाँ विद्यार्थी हो, बाल विकास कक्ष जो त्यसैलाई गरियो, कार्पेटिङ, रानिङ टेबलहरू, दरा, त्यसका त्यहाँ ऱ्याकहरू वाला दुई तिनवटा दराज, अनि अफिसमा छुट्टा एउटा दराज, कुर्तीहरू, कुसुमहरू सबै गरेर सबै।
1: संघीय र प्रदेश सरकारले मात्रै होइन, स्थानीय रेसुङ्गा नगरपालिकाले समेत बाल शिक्षा अध्ययन गर्ने साना साना बाल बालिका पढ्ने विद्यालयको भौतिक पूर्वाधारमा सहयोग नगरेको विद्यालयको गुनासो छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम सूर्यवंशीले गोर्खा वेलफेयर ट्रस्टले सहयोग गरेपछि बाल बालिकाहरूलाई ठुलो सुविधा पुगेको बताउनु भयो।
3: कार्पेट अनि बस्ने कुसुमोर, एउटा युवाको डेस्क हो, दराज दुई पिस, अनि पुस्तक राख्ने दराज हो, बस्नलाई आवश्यक थियो कि एकदम, एउटा फर्म जस्तो थियो हामीसँग, त्यो टी फर्म हुन्छ नि, त्यो थियो, अनि अहिले पछि चाहिँ टी फर्म फेरि नयाँ र त्यही योजनाबाटै भयो, त्यसपछि टी फर्ममा चाहिँ कार्पेट बिछाएको एकदम ठिक छ।
1: रेसुङ्गा प्राथमिक विद्यालय का अनुसार गोर्खा वेलफेयर ट्रस्टको 1,00,000 रुपियाँमा बाल शिक्षामा भर्ना भएका करिब 25 जना बाल बालिकाहरू अहिले राम्रोसँग पढ्न र लेख्न पाएका छन्।
4: कास्कीको रूपा गाउँपालिकाले गाई भैँसी खरिदमा दिएको अनुदानले पालिकामा व्यावसायिक पशुपालन विस्तार भएको छ। गरिबी निवारणका लागि दूध उत्पादन परियोजना शुरू गरेर गाउँपालिकाले कृषकलाई गाई खरिद गर्न अनुदान दिएपछि दूध उत्पादन बढ्नुका साथै किसानको आमदानी समेत वृद्धि भएको हो। रूपा गाउँपालिका साथ ठुलीबेसीका कृषक शंकरलाल श्रेष्ठले अहिले 3 जर्सी गाई पाल्दै आउनु भएको छ। गाउँपालिकाले प्रति गाई 40,000 अनुदान उपलब्ध गराएपछि उहाँले व्यावसायिक रूपमा पशुपालन शुरू गर्नुभएको।
5: परिहाल्छ किन भन्दा हामीलाई पहिला हामीलाई उहाँहरूले गाई हाम्रो 25 भयो, किसानहरू कम हुनुभयो, त्यसले गर्दा जम्मा 11 30 के अरे 25 गाई प्रदान गर्दाखेरि त हामीले त्यसलाई समूह रूपमा गर्दाखेरि कसैले 3 कसैले 2 कसैले 1 गरेर पनि हामीले सम्पन्न गऱ्यौँ। पछि फेरि हामीलाई थप आयो, गाई 10 थप आयो र साथीहरू थप्यौँ र अहिले हामी 20 पुगेको छ। पहिला के भयो भन्दा कहाँ लाने दुध, पहिला भएका डायरीहरू पनि नचलेको कारण, दुध लान नसकेका कारण, हाम्रा बाहरूको पाला यहाँबाट बोकेर बेगनास्थल लाने त्यस्तो अवस्थाको भोगेका मान्छेहरू अलिक तर्सित रूपमा रहेको हुनाले अहिले कृषकहरू के भयो भने हामीले यहीँबाट पठाएको र यहीँ उपलब्ध र घर दैलोमै सेवा भएको हुनाले र गाउँपालिकाले हामीलाई सबै सामानहरू उपलब्ध गराइसकेपछि अहिले आएर हामीलाई के भयो भन्दा सहज वातावरण बन्यो, साथीहरू बढ्ने वातावरण बन्यो र हामीले यो समूहबाट अहिले सहकारी बनाउनतिर तयारमा छौँ।
4: गाउँपालिकाका पशु शाखाका प्रमुख समेत रहनुभएका पशु चिकित्सक सुशील अरियालका अनुसार गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय संघको साझेदारीमा सञ्चालन भएको गरिबी निवारणका लागि दूध परियोजनाबाट गाउँपालिकामा 200 गाई थपिएका छन्। पालिकाका विभिन्न 11 स्थानका कृषकले गाई भैँसी खरिद र दुग्धजन्य उपकरण सहायताका लागि ₹2,35,00,000 अनुदान प्राप्त गरेको र दैनिक 2,662 लिटर दूध यस कार्यक्रमबाट थपिएको अरियालले बताउनुभयो।
6: यो कार्यक्रमबाट हामीसँग टोटल 200 गाई वस्तुहरू रूपमा भित्रिएका हुन् यो कार्यक्रमबाट। अहिले आजका मितिमा सङ्कलन केन्द्र, नयाँ सङ्कलन केन्द्रहरू 7 र 2 पुराना सङ्कलन केन्द्रहरूलाई उहाँहरूको प्रवर्धन र त्यसपछि केही व्यावसायिक फर्महरूलाई सुधारका कामहरूमा चाहिँ हामीले काम गऱ्यौँ र यसमा चाहिँ पहिलो कुरा थियो गाई खरिदको थियो, दुधालु गाई वस्तु खरिद थियो। यसमा चाहिँ हामीले गाईमा 40,000 र भैँसीमा 50,000 किसानहरूलाई अनुदान दिने कार्यक्रम थियो र त्यही अनुरूप हामीले यो 200 गाई वस्तुहरूको उहाँहरूलाई भुक्तानी गऱ्यौँ र त्यसपछि अर्को चाहिँ हाम्रो डेरी जन्ने सबैभन्दा ठुलो चाहिँ अनुदानको रकम चाहिँ डेरी जन्ने थियो।
0: नेपालले पाइरहेको संयुक्त राष्ट्र संघीय सामाजिक तथा आर्थिक परिषद अध्यक्ष पदको जिम्मेवारी सकिएको छ।
7: 2026 1 कार्यकाल सकिएपछि नेपालले गैराती जिम्मेवारी हस्तान्तरण गरेको छ। राष्ट्रसङ्घका लागि नेपाली राजदूत लोकबहादुर थापाले पदमा बसेर आफ्नो भूमिका निर्वाह गर्नुभएको छ। परिषद अध्यक्षको नयाँ जिम्मेवारी अल्जेरियाले लिएको छ। राष्ट्रसङ्घका लागि अल्जेरियाका राजदूत कुमार बेन्जामले अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ। उहाँ 2027 लागि अध्यक्ष बन्नु भएको हो। अध्यक्षको जिम्मेवारी
0: नेपाल। हवस् त, खबर यति नै। नमस्कार।

0: ट्रस्टले ठूला विद्यालय मात्र नभई गुल्मीको रेसुङ्गा प्राथमिक विद्यालयमा भर्ना भएका ससाना नानी बाबुलाई भुइँमा बसेर पढ्न सहयोग पुगोस् भनेर कुशन
1: वेलफेयर ट्रस्टले ती नानी बाबुहरूका लागि पिफम, कुशन, कापी किताब र विद्यालयका लागि दराज को कारण बाल शिक्षामा भर्ना भएका साना बाल बालिकाहरू भुइँमा बस्ने गरेको गुनासोपछि गोर्खा वेलफेयर ट्रस्टले ती नानी बाबुहरूका लागि पिफम, कुशन, कापी किताब र विद्यालयका लागि दराजको व्यवस्था गरिदिएको छ। स्कुलका प्रधानाध्यापक तुलसीराम पोखरेल:
2: सुविधा सम्पन्न भयो, अति राम्रो छ। सबै व्यवस्थापन अलिकति टेबलहरू दरा, त्यसका त्यहाँ ऱ्याकहरू वाला दुई तिनवटा दराज, अनि अफिसमा छुट्टा एउटा दराज, रुटीहरू, कुसुमहरू सबै गरेर सबै।
1: संघीय र प्रदेश सरकारले मात्रै होइन, स्थानीय रेसुङ्गा नगरपालिकाले समेत बाल शिक्षा अध्ययन गर्ने साना साना बाल बालिका पढ्ने विद्यालयको भौतिक पूर्वाधारमा सहयोग नगरेको विद्यालयको गुनासो छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम सूर्यवंशीले गोर्खा वेलफेयर ट्रस्टले सहयोग गरेपछि बाल बालिकाहरूलाई ठुलो सुविधा पुगेको बताउनु भयो।
3: कार्पेट अनि बस्ने कुसुमोट, एउटा युवा आकारको डेस्क हो, दराज दुई पिस, अनि पुस्तक राख्ने दराज हुने, बस्नलाई आवश्यक थियो कि एकदम सर, एउटा फर्म जस्तो थियो हामीसँग, त्यो टी फर्म हुन्छ नि, हो त्यो थियो, अनि अहिले पछि चाहिँ टी फर्म फेरि नयाँ र त्यही योजनाबाटै भयो, त्यसपछि टी फर्म माथि कार्पेट बिछाएको एकदम ठिक छ।
1: रेसुङ्गा प्राथमिक विद्यालय का अनुसार गोर्खा वेलफेयर ट्रस्टको 1,00,000 रुपियाँमा बाल शिक्षामा भर्ना भएका करिब 25 जना बाल बालिकाहरू अहिले राम्रोसँग पढ्न र लेख्न पाएका छन्।
4: कास्कीको रूपा गाउँपालिकाले गाई भैँसी खरिदमा दिएको अनुदानले पालिकामा व्यावसायिक पशुपालन विस्तार भएको छ। गरिबी निवारणका लागि दूध उत्पादन परियोजना शुरू गरेर गाउँपालिकाले कृषकलाई गाई खरिद गर्न अनुदान दिएपछि दूध उत्पादन बढ्नुका साथै किसानको आमदानी समेत वृद्धि भएको हो। रूपा गाउँपालिका साथ ठुलीबेसीका कृषक शंकरलाल श्रेष्ठले अहिले 3 जर्सी गाई पाल्दै आउनु भएको छ। गाउँपालिकाले प्रति गाई 40,000 अनुदान उपलब्ध गराएपछि उहाँले व्यावसायिक रूपमा पशुपालन शुरू गर्नुभएको
5: सम्म परिरहेको छ। किन भन्दा हामीलाई पहिला हामीलाई उहाँहरूले गाई हाम्रो 25 भयो, किसानहरू कम हुनुभयो, त्यसले गर्दा जम्मा 11 30 के अरे 25 गाई प्रदान गर्दाखेरि त हामीले त्यसलाई समूह रूपमा गर्दाखेरि कसैले 3, कसैले 2, कसैले 1 गरेर पनि हामीले सम्पन्न गऱ्यौँ। पछि फेरि हामीलाई थप आयो, गाई 10 थप आएर साथीहरू थप्यौँ र अहिले हामी 20 पुगेका छौँ। पहिला के भयो भन्दा कहाँ लाने दुध, पहिला भएका डायरीहरू पनि नचलेको कारण, दुध लान नसकेका कारण, हाम्रा बाहरूको पाला यहाँबाट बोकेर बेग्नास्थल लाने त्यस्तो अवस्थाको भोगेका मान्छेहरू अलिक तर्सित रूपमा रहेको हुनाले अहिले कृषकहरू के भयो भने हामीले यहीँबाट पठाएको र यहीँ उपलब्ध र घर दैलोमै सेवा भएको हुनाले र गाउँपालिकाले हामीलाई सबै सामानहरू उपलब्ध गराइसकेपछि अहिले आएर हामीलाई के भयो भन्दा सहज वातावरण बन्यो, साथीहरू बढ्ने वातावरण बन्यो र हामीले यो समूहबाट अहिले सहकारी बनाउनतिर तयारमा छौँ।
4: गाउँपालिकाका पशु शाखाका प्रमुख समेत रहनुभएका पशु चिकित्सक सुशील अरियालका अनुसार गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय संघको साझेदारीमा सञ्चालन भएको गरिबी निवारणका लागि दूध परियोजनाबाट गाउँपालिकामा 200 गाई थपिएका छन्। पालिकाका विभिन्न 11 स्थानका कृषकले गाई भैँसी खरिद र दुग्धजन्य उपकरण सहायताका लागि ₹2,35,00,000 अनुदान प्राप्त गरेको र दैनिक 2,662 लिटर दूध यस कार्यक्रमबाट थपिएको अर्यालले बताउनुभयो।
6: यो कार्यक्रमबाट हामीसँग टोटल 200 गाई वस्तुहरू रूपमा भित्रिएका हुन् यो कार्यक्रमबाट। अहिले आजका मितिमा संकलन केन्द्र, नयाँ संकलन केन्द्रहरू 7 र 2 पुराना संकलन केन्द्रहरूलाई उहाँहरूको प्रवर्धन र त्यसपछि केही व्यावसायिक ठाउँहरूलाई सुधारका कामहरूमा चाहिँ हामीले काम गऱ्यौँ र यसमा चाहिँ पहिलो कुरा थियो गाई खरिदको थियो, दुधालु गाई वस्तु खरिद थियो। यसमा चाहिँ हामीले गाईमा 40,000 र भैँसीमा 50,000 किसानहरूलाई अनुदान दिने कार्यक्रम थियो र त्यही अनुरूप हामीले यो 200 गाई वस्तुहरूको उहाँहरूलाई भुक्तानी गऱ्यौँ र त्यसपछि अर्को चाहिँ हाम्रो डेरी जन्ने सबैभन्दा ठुलो चाहिँ अनुदानको रकम चाहिँ डेरी जन्ने थियो।
0: नेपालले पाइरहेको संयुक्त राष्ट्र संघीय सामाजिक तथा आर्थिक परिषद अध्यक्ष पदको जिम्मेवारी सकिएको छ।
7: सन् 2026 एक वर्ष कार्यकाल सकिएपछि नेपालले गैराति जिम्मेवारी हस्तान्तरण गरेको छ। राष्ट्रसङ्घका लागि नेपाली राजदूत लोकबहादुर थापाले पदमा बसेर आफ्नो भूमिका निर्वाह गर्नुभएको छ। परिषद अध्यक्षको नयाँ जिम्मेवारी अल्जेरियाले लिएको छ। राष्ट्रसङ्घका लागि अल्जेरियाका राजदूत अमर बेन्जामले अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ। उहाँ 2027 लागि अध्यक्ष बन्नुभएको हो। अध्यक्षको जिम्मेवारी लिँदै बेन्जामले नेपालको कार्यकालमा परिषदको भविष्यका लागि आशावादी हुने बाटो।

0: नेकपा एमालेका नेता प्रदीप घिमालीले जनता सजग नभए संविधानमा हुने प्रतिकूल तथा प्रतिगामी संशोधनलाई रोक्न नसकिने बताउनु भएको छ। पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषय गोष्ठीमा बोल्दै उहाँले संविधान निर्माणमा प्रमुख भूमिका खेलेका तत्कालीन माओवादी केन्द्र नेकपा एमाले र नेपाली कांग्रेस मिल्दा पनि प्रतिनिधि सभामा सरकारका प्रतिगामी प्रयास रोक्न नसकिने अवस्था रहेको बताउनु भएको हो।
1: हिजोको माओवादी जो आज एकीकरण मार्फत नेपाली कम्युनिस्ट पार्टी बनेको छ, नेकपा एमाले नेपाली कङ्ग्रेस सबै मिल्दाखेरि पनि प्रतिनिधि सभामा हामीले उनीहरूका प्रयत्नहरूलाई रोक्न सक्दैनौँ। यति आई हाम्रो सङ्ख्या छैन, राष्ट्रिय सभा छ, सेकेन्ड ब्यालेन्स त्यसले गर्ला आशा गरौँ, तर जनता सजग नहुने हो भने संविधानमा हुने प्रतिकूल संशोधनलाई त्यहाँ आउने प्रतिगामी संशोधनलाई रोक्न नसक्ने तहसम्म हाम्रो एउटा भनौँ न शक्ति सन्तुलन प्रतिकूल भएको दोस्रो अवस्था होला। तेस्रो राष्ट्रियता अघि पनि चर्चा भयो, भूरान्तिक भूमरीमा मुलुकलाई धकेल्ने अनेकौँ खालका प्रयत्नहरू तारन्तार पश्चिमा शक्तिहरूका, त्यो पनि पोलिटिकल अफिसरहरू होइन, सैन्य अफिसरहरूको तारन्तारको भ्रमण, फ्री टिबेट गतिविधिहरू, दलाई लामाको जन्मोत्सव, दलाई लामा जन्माउने थाहा छैन हो होइन, तर त्यहाँ त्यस सम्बन्ध चलिरहेका छलफलहरू, चर्चाहरू र खुद प्रधानमन्त्रीले संसदमा उभिएर आत्मघाती अभिव्यक्ति उहाँको कि नेपालले पनि भारतको सीमा मिचेको छ, जमिन मिचेको छ, यो ढङ्गका क्रियाकलापहरूले गर्दा नेपाल नजानिदो गरी भूरान्तिक भूमरीमा धकेलिन सक्ने तेस्रो जोखिम। चौथो, जनताका अधिकारहरू खास गरेर सामाजिक सांस्कृतिक आर्थिक अधिकारहरू संविधानमा उल्लेख गरिएका छन्, त्यसलाई कार्यान्वयन गर्ने प्रयत्न वामपन्थीहरू नेतृत्वमा रहँदाखेरि विभिन्न ढङ्गले प्रयत्नहरू भएको छ, तर आज ती अधिकारहरू समेत घोषिँदै गरेको।
0: संघीय संसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा दुईवटा रिट परेको छ। अधिवक्ता प्रेमराज सिलवाल र मणिराम उपाध्यायले सर्वोच्चमा छुट्टा छुट्टै रिट हाल्नु भएको हो। स्वकीय सचिव राख्न दिने निर्णयले राज्य कोषमा अनावश्यक भार पर्ने दावी सहित दुवै रिटमा सरकारको निर्णय बदल हुनुपर्ने माग गरिएको छ। रिटमा प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानमन्त्री कार्यालय, कानून मन्त्रालय, सभामुख, प्रतिनिधि सभा लगायतलाई विपक्षी बनाइएको छ। दुवै रिटमा सर्वोच्चले आउँदो सोमबार प्रारम्भिक सुनवाई गर्नेछ। कैलाली धनगढ़ीको कृष्ण मन्दिर व्यवस्थापन समितिले प्राध्यापक डाक्टर गोविन्द केसीलाई धर्मशाला छाड्न भन्दै पत्र थमाएको छ। डाक्टर केसीले हिजोदेखि धर्मशालामा भोक हडताल शुरू गर्नु भएको हो। धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले बिहान पत्र काट्दै अनशनरत केसीलाई धर्मशाला छाड्न अनुरोध गर्नुभएको हो। धार्मिक संस्थामा अनशन बस्न किन दिएको भनेर दबाव आएकाले धर्मशाला छाड्न अनुरोध गरिएको अध्यक्ष पन्तको भनाइ छ। व्यवस्थापन समितिले धर्मशाला छाड्न पत्र थमाएपछि विकल्पबारे छलफल भइरहेको डाक्टर केसीका सहयोगी डाक्टर अमृत जैशीले जानकारी दिनुभयो। जानकारी दिएरै धर्मशालामा अनसन बसे पनि समितिले ठाउँ छाड्न भन्नुको कारण नबुझेको बताउनुहुन्छ। बाल मन्दिर भनेर चिनिने नेपाल बाल संगठनको जग्गा र सरकारी बजेट ठगी गरेको अभियोगमा 8 जना विरूद्ध मुद्दा दर्ता भएको छ। संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने सम्पत्ति हिनामिना गरेको दावी सहित सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा ठगीको मुद्दा दर्ता गरेको हो। बाल मन्दिरकी तत्कालीन योजना प्रमुख एवं हाल काठमाडौँ 11 की सदस्य आशा श्रेष्ठ, काठमाडौँ जिल्ला समितिका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य विरूद्ध ठगीको मुद्दा दर्ता भएको हो। 3 जना पक्राउ परेका छन्। फरार भएकी तत्कालीन बाल मन्दिर सभापति युरी कुमारी राई र भगवान साक्य, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयागराज श्रेष्ठ सहित तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध पनि मुद्दा दायर भएको छ। यो प्रकरणमा मुख्य भूमिका देखिए पनि संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यको भने मृत्यु भइसकेकाले प्रतिवादी बनाइएको छैन। सीआईबीको अनुसन्धानले तत्कालीन अध्यक्ष रीता सिंह वैद्यले बाल मन्दिरको 29 रोपनी जग्गा सार्वजनिक सूचना र प्रतिस्पर्धा विनय मनोज कुमार मिश्रलाई भाडामा दिने सम्झौता गरेर 75 लाख नगदै बुझेको देखिएको छ। साथै बालबालिकाको हितमा खर्च हुनुपर्ने कोषबाट अभियुक्तले आफ्नो उपचार क्रिया खर्च र व्यक्तिगत गाडी किन्न प्रयोग गरेको पाइएको छ। आशा श्रेष्ठले वडा सदस्य निर्वाचित भएपछि पनि बाल मन्दिरबाट परिवहन भत्ताको नाममा मासिक रकम लिएको प्रहरीको दावी छ। यो मुद्दामा बयान चलिरहेको छ। रौतहट 4 का रासोपा सांसद गणेश पौडेलमाथि आफ्नै निर्वाचन क्षेत्रको गाउँमा कालोमोसो प्रहार भएको छ। सांसद पौडेलमाथि गढीमाई 4 पर्सा गाउँको राम जानकी मठ क्षेत्रमा केही युवाले गएराति कालो मसी छापेका हुन्। स्थानीयसँग छलफल गरिरहेका बेला सांसद पौडेललाई मधेसी मुक्ति अभियानका कार्यकर्ता बताउने सम्झले कालो मसी।
2: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: group. Tim Cooper is there.
1: At any moment now, all of the spectators will begin to cheer as HMS Duncan comes alongside us here at the Round Tower. And the reunions will now only be a matter of minutes away.
0: Ukrainian authorities say at least 10 people have been killed and 100 have been injured in the latest Russian strikes on Kyiv. President Zelensky said his forces had struck a military facility in the Russian city of Kirov. Russia says 6 people died in that strike. 4 people have died after a car crashed into a lamppost on Merseyside. It happened in the early hours of this morning in Huyton. The men, who are all in their 20s, were pronounced dead at the scene. 40,000 people are being evacuated from the southwest coast of France as wildfires spread west of Bordeaux. President Macron says the situation is extremely tense. Joe Kelly.
2: प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार असीम शाह नेतृत्वको कार्यदलले संविधानमा जथाभावी संशोधनको प्रस्ताव ल्याएको भन्दै वर्तमान संविधान निर्माताहरू झस्किएका छन्। आज काठमाडौँमा आयोजित कार्यक्रममा एमाले केन्द्रीय सदस्य प्रदीप गेवालीले संविधान संशोधनका क्रममा हुन सक्ने प्रतिगामी प्रावधान रोक्न अब आम नागरिक नै जाग्नुपर्ने बताउनु भएको छ। बीएमबीएस काठमाडौँसँगको कुराकानीमा नेता गेवाली:
3: संविधान बनाउने सबै शक्ति मिल्दा पनि प्रतिगामी संविधान रोक्न सक्ने अवस्था छैन, जनता नै सजग हुनुपर्छ भनेर यहाँले जे बोल्नुभयो आज। पहिलो कुरा, संविधान संशोधन हुने नै भयो भन्ने यहाँलाई लागिसक्या हो?
4: अब सरकारले त्यो प्रयत्न गरेको देखिन्छ, तर मैले तिनवटा प्रश्न मैले उठाएको थिएँ। पहिलो, संविधान संशोधन जस्तो विषयलाई सत्तारूढ दलले जति हल्का ढङ्गले लियो, न कुनै संविधानविद, न कुनै कानुनका ज्ञाता, न हिजो संविधान निर्माणको प्रक्रियामा कतै संलग्न रहेका व्यक्तिको, अर्कै विधाका व्यक्तिको संयोजकत्वमा कार्यदल बनायो जसको स्वीकार्यता स्थापित भएन र सबै दलहरूले आफ्नो प्रतिनिधि फिर्ता गरे। संविधान संशोधन जस्तो विषयलाई यति हल्का ढङ्गले लिएको विषय आफैमै एउटा गम्भीर हो। दोस्रो, संविधानका केही आधारभूत संरचनाहरू छन्, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक प्रणाली, धर्मनिरपेक्षता, सामाजिक न्याय र अधिकार, समाजवाद उन्मुख चरित्र, यो चाहिँ संविधानका विशेषताहरू हुन्। अहिले उहाँहरूले 307 धारा मध्ये 245 धारा चलाउनु पर्छ भनिरहँदाखेरि चाहिँ ती फन्डामेन्टल कुरामै कैची चलाउनु पर्ने आशय व्यक्त गर्नु भएको छ। त्यसो भयो भने यो संविधानको मर्म बाँकी रहँदैन। मैले त्यो दोस्रो उठाए र तेस्रो, अहिलेको चुनौती के हो भनेदेखि, हिजो जो जो दलहरू मिलेर हामीले संविधान बनायौँ, नेकपा एमाले, नेपाली कङ्ग्रेस, तत्कालीन माओवादी केन्द्र जो अहिले नेकपा भएको छ, सबै मिल्दाखेरि पनि प्रतिनिधि सभाको हकमा, राष्ट्रिय सभाको संरचना बेग्लै छ तर प्रतिनिधि सभामा चाहिँ हाम्रो बल पुग्दैन, त्यस कारणले चाहिँ जनता सजग हुनुपर्छ है आफ्ना उपलब्धिको रक्षाका लागि भनेर मैले भन्न खोजेको हुँ।
3: जनताले हामीलाई अझै पत्याइसकेका छैनन् भन्ने डर चाहिँ हो कि होइन संविधान बनाउने दलहरूलाई?
4: निर्वाचनको परिणाम हामी सबैका अगाडि छ। अब जनता एउटा न्यारेटिभमा विश्वस्त भएर झन्डै 2/3 बहुमत एउटा दललाई दिएको, त्यो त एउटा सच्चाइ हो, उनीहरूले विश्वास गरे। अब अहिले त्यो मोह भङ्ग हुन पनि सुरु भएको छ, पछुताउन पनि थालेका छन्, तर पनि अब पार्लियामेन्टभित्रको संरचना त अर्को निर्वाचन नहुँदासम्म बदलिन्न। त्यस अर्थमा चाहिँ मैले भन्न खोजेको हो, अब निर्दल र बहुदल रोज्दा कोही पनि तुलना हुँदैन नि त। बहुदलीय व्यवस्थाको तुलनामा निर्दलीय व्यवस्था उत्कृष्ट भन्ने त हुँदैन, तर जनमत सङ्ग्रहमा 37 सालमा त्यही परिणाम आयो। कहिलेकाहीँ जनताका फैसलाहरू पनि त्रुटिपूर्ण हुन सक्छन्, त्यसबारे जनता स्वयं चाहिँ सजग हुनुपर्छ, मैले त्यो आशय व्यक्त गरेको हुँ।
3: चुनावमा जसरी जनताले रासोपाको जिम्मा लिए, अब रासोपाले गर्ने संविधान संशोधनको जिम्मा यदि प्रतिगामी नै भयो भने पनि तिमीहरूले लिनुपर्छ भनेर वार्न गरे त होइन तपाईँहरूले?
4: चुनाव जित्नु र राज्य जित्नु दुईटा फरक कुराहरू हुन्। चाहे सरकार सञ्चालन गर्दा होस्, चाहे संविधान संशोधन गर्दा होस्, रासोपाले पनि 2/3 बहुमतै पाएको भए पनि निश्चित कुराको दायराभन्दा बाहिर जान सक्दैन, जानु मिल्दैन। यो ढङ्गले उसले बुझ्नु हुँदैन कि मैले जे पनि गर्न, मलाई 5 वर्षको निम्ति अझै अख्तियारी प्राप्त छ, म चाहिँ सबै संरचनाहरूलाई भत्काउन सक्छु पाउँछु भन्ने कुरा हुँदैन। कानुनी बन्धनको हिसाबले उहाँहरू अलिक मुक्त हुनु होला, आफ्नो ढङ्गले सरकार सञ्चालन गर्न सक्नुहुन्छ, आफ्नो ढङ्गले बिलहरू ऐनहरू बनाउन सक्नुहुन्छ, तर संविधान संशोधन जस्तो विषय या राष्ट्रियताका अरू कतिपय प्रश्नहरूमा जाँदाखेरि चाहिँ उहाँहरूले अरू दलहरूको पनि कुरा सुन्नुपर्छ, त्यसको ब्याकग्राउन्डलाई पनि हेर्नुपर्छ, उहाँहरूले पनि त्यो हेक्का राख्नुपर्छ।
3: 70 वर्ष इतिहास पुगेका दलहरूले जनतालाई जिम्मा लगाइदिएर पन्छिन त मिल्दैन होला नि?
4: होइन, त्यसो त मैले भनेकै छैन। पछि अहिलेको चाहिँ दलहरूको सहकार्यको साझा बिन्दु के हुन सक्छ त भन्दा मैले 4 मुद्दा भनेको छु। राष्ट्रिय हितको संरक्षणको कुरा, संविधानको रक्षाको कुरा, जनताको जीवनसँग जोडिएका भूमिहीन समस्याहरू, जबरजस्ती थोपरिएका करहरूदेखि लिएर चौथो जुन ढङ्गले चाहिँ लोकतन्त्रका आधारभूत संरचनालाई भत्काउने प्रयत्नहरू भइरहेको छ, न्यायालयमाथि हस्तक्षेपहरू, विभिन्न कुराहरू, यी कुराहरू हाम्रो अहिलेको चाहिँ आन्दोलनका साझा एजेन्डा बन्न सक्छन्। यी जगमा उदिएर दलहरूले अगाडि बढ्नुपर्छ।
3: नेपाली काङ्ग्रेसले कार्यदलमा प्रतिनिधि पठाउँदै पठाएन, एमाले पठायो, केही समयपछि निष्क्रिय भयो, अरू सबै दल त्यहाँबाट फिर्ता भए। मैले ठ्याक्कै जोड्न खोजेको, यदि रासोपाले आफ्नै हिसाबले अहिलेको कार्यदलले बुझाएको प्रतिवेदन अनुसार संविधान संशोधन गर्नतिर लाग्यो भने नतिजा के हुन सक्छ?
4: उहाँहरू सफल हुनुहुन्न। संविधानभित्रको संरचनाले संविधान संशोधनको जुन एउटा प्रक्रिया छ त्यो प्रक्रिया अनुसार नै उहाँहरूले सक्नुहुन्न। दुवै सदनको छुट्टा छुट्टै दुई तिहाई चाहिन्छ। उहाँहरूले प्रदेश संरचना खलबलाउन थाल्नुभयो भनेदेखि 7 प्रदेशको साथ चाहिन्छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना मन्त्रीहरूलाई सल्लाहकार र सचिवालयमा 13 राख्न पाउने गरी दरबन्दी स्वीकृत गराउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा 27 नियुक्ति दिलाएका प्रधानमन्त्री शाहले मन्त्रीहरूलाई पनि 13 सल्लाहकार र सचिवालय बनाउन दिनुभएको छ। संघीय सांसदलाई सुकीय सचिव राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा 2 रिट परेको छ। अधिवक्ता प्रेमराज सिलवाल र मणिराम उपाध्यायले सर्वोच्चमा छुट्टा छुट्टै रिट हाल्नु भएको हो। सुकीय सचिव राख्न दिने निर्णयले राज्य कोषमा अनावश्यक भार पर्ने दावीसहित दुवै रिटमा सरकारको निर्णय बदर हुनुपर्ने माग गरिएको छ। कैलाली धनगढ़ीको कृष्ण मन्दिर व्यवस्थापन समितिले प्राध्यापक डाक्टर गोविन्द केसीलाई धर्मशाला छाड्न भन्दै पत्र थमाएको छ। डाक्टर केसीले हिजोदेखि धर्मशालामा भोक हडताल शुरू गर्नु भएको हो। धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले बिहान पत्र काट्दै अनशनरत केसीलाई धर्मशाला छाड्न अनुरोध गर्नु भएको हो। धार्मिक संस्थामा अनशन बस्न किन दिएको भनेर दबाव आएकाले धर्मशाला छोड्न अनुरोध गरिएको अध्यक्ष पन्तको भनाइ छ। बाल मन्दिर भनेर चिनिने नेपाल बाल संगठनको जग्गा र सरकारी बजेट ठगी गरेको अभियोगमा 8 विरूद्ध मुद्दा दर्ता भएको छ। संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने सम्पत्ति हिनामिना गरेको दावीसहित सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा ठगीको मुद्दा दर्ता गरेको हो। बाल मन्दिरकी तत्कालीन योजना प्रमुख एवं हाल काठमाडौँ 11 सदस्य आशा श्रेष्ठ, काठमाडौँ जिल्ला समितिका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य विरूद्ध ठगीको मुद्दा दर्ता भएको। अब खबर फटाफट।
3: झापामा वर्ष दिनभित्र 6,61,000 टन खाद्यान्न उत्पादन, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ सहितका अन्नबालीको उत्पादन पोहोरभन्दा झन्नै 91,000 टन कम फल्यो। गएको वर्ष दिनमा हेटौँडाको शहीद स्मारक 5,00,000 भन्दा बढी पर्यटकले भ्रमण गरे। स्मारक घुम्न सर्वसाधारणका लागि 50, विद्यार्थीका लागि 30, सार्क राष्ट्रका नागरिकका लागि 100 र अरू मुलुकका नागरिकले 150 प्रवेश शुल्क तिर्नुपर्ने। मध्य प्रदेशमा झण्डै 80% रोपाई सकियो। 3,00,000 हेक्टर भन्दा बढीमा धान रोपियो। सिराहामा 94% र महोत्तरीमा 55% रोपाई। गएको वर्ष दिनभित्र सम्पत्ति शुद्धिकरण विभागबाट 7 मुद्दा अभियोजन, 121 प्रतिवादी बनाएर 1,18,05,00,00,000 बिगो दावी। 21,000 रुपियाँको लोभ गर्दा काठमाडौँ महानगर 30 लेखा अधिकृत उद्धव भट्टराईको जागिर धरापमा स्थायी लेखा नम्बर प्यान बन्द गराउने सिफारिस बनाइदिँदा 21,000 घुस लिएपछि अख्तियारको फन्दामा। गएको वर्ष दिनभित्र पश्चिम नवलपरासीका उखु किसानले 12,61,00,000 अनुदान बुझे। 464 किसानको भने कागजात र विवरण पेश हुन नसक्दा 35,68,000 भुक्तानी हुन बाँकी। र नेपालमा अनैतिक कार्यका लागि विदेशी महिलाको आकर्षण बढ्दै, 1 अवधिमा 57 विदेशी महिला पक्राउ, 47 देश निकाला, बाँकी 10 फिर्ता पठाउने तयारी।
2: बेलायत सरकारले आफ्नो मुलुकको रक्षाका लागि 24 प्रतिकारका लागि तयार रहेको बताएको छ। अमेरिकाले बेलायती शिविर प्रयोग गर्दै आफूमाथि आक्रमण गरेको कारण अब बेलायतमाथि आक्रमण गर्ने इरानको चेतावनीपछि बेलायत सरकारले प्रतिकारको चेतावनी दिएको हो। अमेरिकाले लगातार 13 रात इरानमाथि हवाई आक्रमण गरेको छ। इरानी सेनाले अमेरिकी आक्रमणको जवाफ स्वरूप बहराइन र जोर्डनका अमेरिकी इलाकामा आक्रमण गरिएको जनाएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा सरकारले न्यायाधीशहरूलाई राजीनामाको दबाव र महाभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय संस्थाहरूको दावी, यस्तो आरोपबारे कानून मन्त्री भन्छन्।
1: सङ्गीन आरोप भयो, त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ, किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर त विज्ञप्ति निकाल्न पाइएन नि त।
0: यो वर्ष डेङ्गीको जोखिमको अवस्था कस्तो छ?
2: बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ, आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
0: स्वास्थ्य मन्त्रालयका सहप्रवक्तासँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनको राजधानी कियेव नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रुसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू सुरक्षित रहेको जनाएका छन्। तर यो आक्रमण कियेवको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने देखिएको छ। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रुसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रुसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढाइरहेका बेला यी आक्रमणका श्रृङ्खला देखा परेका हुन्। मध्य अफ्रिकामा फैलिरहेको इबोला भाइरस विरुद्ध विकास गरिएको एउटा प्रयोगत्मक खोप पहिलो पटक एक व्यक्तिलाई दिइएको छ। 37 वर्षीय ती पुरुषले ब्रिटेनको अक्सफोर्डमा उक्त खोप लगाएका हुन्। वैज्ञानिकहरूले परीक्षणमा सहभागी व्यक्तिलाई इबोला भाइरससँग सम्पर्क नगराई प्रतिरोधी क्षमताको विश्लेषण गर्ने बताइएको छ। हाल फैलिरहेको बुन्डी बुग्यो प्रजातिको भाइरसको प्रकोपका कारण 1,000 भन्दा धेरै मानिसको ज्यान गइसकेको छ। चीनले ट्रम्प प्रशासनले 60 भन्दा बढी देशमाथि ट्यारिफ लगाएपछि अमेरिकालाई नयाँ व्यापार युद्ध सुरु नगर्न चेतावनी दिएको छ। ती देशहरूले बाध्यकारी श्रम नियन्त्रण गर्न पर्याप्त प्रयास नगरेकाले त्यस्तो कदम चालेको वासिङटनको भनाइ छ। तर अमेरिकाका धेरै सहयोगी राष्ट्रहरूले ती करहरू अनुचित भएको बताएका छन्। फेब्रुअरीमा अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको अघिल्लो ट्यारिफ व्यवस्थालाई असंवैधानिक ठहराएको थियो। बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले आफ्नो कार्यकाल समाप्त हुन करिब 2 वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका छन्। अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाका निकट मानिने उनले स्वास्थ्य समस्याका कारण राजीनामा दिएको बताएका छन्। बीबीसीका अनवर्षन इथिराजन भन्छन्, भारत निर्वासनमा रहेकी हसिनाले आफू बङ्गलादेश फर्किने योजनामा रहेको सञ्चार माध्यमसँग बताएसँगै मोहम्मद शहाबुद्दिनमाथि पदबाट राजीनामा दिन दबाब परेको थियो। नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म राष्ट्रिय संसदका सभामुखले कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्नेछन्। बीबीसीका अनवर्षन इथिराजन। शहाबुद्दिनले सन् 2023 राष्ट्रपतिको पद सम्हालेका थिए। र भारतमा जारी युवा प्रदर्शनका नेताहरूले शिक्षा मन्त्रीको राजीनामाको मागबारे जवाफ दिन सरकारले 24 घण्टाको समय मागेको बताएका छन्। कक्रोच जनता पार्टी सीजेपीका प्रतिनिधि र सरकारी अधिकारीहरू बीच आज दिल्लीमा भएको वार्तामा सरकारी प्रतिनिधिहरू प्रश्नपत्र बाहिरिएको घटनाबाट प्रभावित परिवारलाई मुआवजा दिने र प्रदर्शनकारीमाथि कुनै कानूनी कार्यवाही नगर्ने विषयमा सैद्धान्तिक रूपमा सहमत भएका सीजेपीका प्रवक्ता आशुतोष राकाले बताए। प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर सुरु भएको प्रदर्शनले पछिल्ला दिनहरूमा राजधानीलाई प्रभावित तुल्याएको छ र शिक्षा मन्त्रीको राजीनामा उनीहरूको मुख्य माग बनेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई पुनः स्वागत छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सर्वोच्च अदालतका 3 न्यायाधीशलाई सरकारले राजीनामा दिन दबाव दिएको, नभए महाभियोग लगाइदिने धम्की दिएको भन्ने अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरूको दावीको उनीहरूले नै पुष्टि गर्नुपर्ने बताएकी छन्। उनले सरकारले त्यस्तो विषय कतै नबोलेको र कसले त्यस्तो धम्की दिएको रहेछ भन्ने जवाफ विज्ञप्ति निकाल्ने संस्थाहरूले दिएर त्यसको पुष्टि गर्नुपर्ने बताएकी हुन्। आज एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिसन अफ जुरिस्ट आइसिजेले सरकारले सर्वोच्च अदालतका केही न्यायाधीशलाई राजीनामाका लागि दबाव दिएको, नभए महाभियोग लगाउने धम्की दिएको दावी गरेका छन्। सुनौ एउटा रिपोर्ट। एउटा संयुक्त विज्ञप्तिमा ती तीन संस्थाले सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दबाव दिइएको र यदि उनीहरूले राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिइएको विश्वसनीय रिपोर्टहरू प्राप्त गरेको उल्लेख गरेका छन्। ती संस्थाहरूका भनाइमा स्पष्ट संवैधानिक औचित्य बिना न्यायाधीशहरू विरुद्ध महाभियोगको प्रयोग वा धम्कीपूर्ण प्रयोगले अदालतको संरचनालाई प्रभाव पार्ने, संवैधानिक कार्यविधिहरूलाई प्रयोग गरिएको र सम्भवत विचाराधीन मुद्दाको नतिजामा समेत प्रभाव पार्न खोजिएको जस्तो देखिने जोखिम पैदा भएको छ। हालै प्रधान न्यायाधीशका रूपमा मनोज कुमार शर्माको नियुक्तिले चिन्ता अझ बढाएको ती संस्थाहरूको ठम्याई छ। उनीहरूको लिखित धारणामा उजुरीहरूको कुनै अर्थपूर्ण सार्वजनिक परीक्षण नगरिकनै उनको नियुक्ति अनुमोदन गरेको भन्दै संसदीय सुनवाई समितिको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। उनीहरूले विज्ञप्तिमा भनेका छन्, तीनजना वरिष्ठ न्यायाधीशहरू पदमा बहाले रहेको अवस्थामा शर्मालाई गरिएको नियुक्तिले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश यसलाई प्रधान न्यायाधीशको रूपमा नियुक्त गर्ने नेपालको लामो समयदेखिको अभ्यासको विचलन हुन पुगेको छ। उनीहरूको दावी सहितका यी आरोपहरूबारे हामीले कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमसँग संक्षिप्त कुरा गर्दै सुरुमा यी आरोप युक्त धारणाबारे सरकारको भनाई के हो भनेर सोधेका छौँ।
1: कसले यो धम्की दियो, कसले बाध्य पार्यो भन्ने कुराको जवाब चाहिँ उहाँहरूले नै दिनु पर्ला। गभर्मेन्टले यस्तो काम गर्दैन, गरेको पनि छैन।
0: सरकार आफैलाई चाहिँ यसमा अब उनीहरूलाई प्रतिक्रिया दिन अथवा जवाफ माग्न आवश्यक छ भन्ने लागेको छ कि छैन?
1: तपाईँले नै मलाई पठाएर मैले थाहा पाएँ यस्तो विज्ञप्ति आएछ भनेर। गभर्मेन्टले यस्तो काम कुनै पनि हालतमा गर्दैन। म कुन आफै पनि कानुनको विद्यार्थी भएको कारणले गर्दाखेरि न्यायपालिकाको संवेदनशीलता म बुझ्दछु। तर जुन किसिमको अहिले यहाँले मलाई चाहिँ यो पठाउनु भयो, एकदम सङ्गीन आरोप भयो। यसका विषयमा हामी थप अगाडि कसरी बढ्ने एउटा बाटो त पहिल्याउँछौँ नै, तर अहिले हेर्दाखेरि चाहिँ एकदम जुन किसिमको आरोप लागेको छ त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ। किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर भन्न पाइएन नि त, विज्ञप्ति निकाल्न पाइएन नि त। उहाँहरूले चाहिँ एकदम पुष्टि गरेरै भन्नुपर्छ जस्तो मलाई लाग्छ।
0: यसमाथि तपाईँहरू अध्ययन चाहिँ गर्नुहुन्छ र आवश्यकता अनुसार जवाफ माग्ने अथवा प्रतिक्रिया जनाउने चाहिँ गर्नुहुन्छ सरकारको तर्फबाट?
1: म मन्त्री परिषदमा सल्लाह गर्छु, मन्त्रीजीहरूसँग सल्लाह गर्छु। किनभने विधिको शासनभित्र सरकारको सीमा कति हो, न्यायालयको सीमा कति हो भन्ने कुरा म बुझ्दछु। जति पनि यस्ता खालका कपोकल्पित कुराहरू आइराखेका छन्, विज्ञप्ति नै निकाल्ने भनिसकेपछि विज्ञप्ति निकाल्ने संस्थाहरूले चाहिँ पुष्टि गरेर भन्नुपर्छ भन्ने मलाई लाग्दछ। हेरौँ अब अगाडि बाटो कसरी जान्छ।
0: उनी थिइन् कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम। अब अर्को विषय, नेपालमा देखा परेको दुई दशकभन्दा बढी भइसकेको डेङ्गीको जोखिम यो बर्खायाममा पनि उत्तिकै रहेको अधिकारीहरूले बताएका छन्। सन् 2004 नेपालमा पहिलो पटक पहिचान भएको डेङ्गी संक्रमण यो वर्ष साउनको पहिलो सातासम्म 1500 बढीमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीलाई सम्पर्क गरी सुरुमा यो वर्ष अहिलेसम्म डेङ्गी जोखिमको अवस्था कस्तो छ भनेर सोधेका छौँ।
4: अहिले कुरा गर्दाखेरि पनि हामीसँग भएको तथ्याङ्कले 71 जिल्लामा 1500 बढी व्यक्तिहरू संक्रमण पुष्टि भएको अवस्था छ यो वर्षमा।
0: अहिले चाहिँ हामी पिकमा छौँ कि पिक हुने समय आउँदैछ, उच्च देखिने समय?
4: महिनाकै हिसाबले कुरा गर्दा अबको आउने महिनाहरू चाहिँ अलिकति संक्रमण उच्च हुने, अलिक बढ्ने महिनाका रूपमा हाम्रो तथ्याङ्कहरूले विगतमा देखाएको छ। यो वर्ष पनि अब साउन, भदौ, असोजमा संक्रमण उच्च रहने अवस्था छ। अब अहिले नै उच्च हो भनेर भन्न सकिने कुरा चाहिँ ठ्याक्कै भएन। अहिले चाहिँ हाम्रो वर्षको बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ। आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
0: विगतको वर्ष भन्दा यो पालि अझै अवस्था खराब हुने अथवा पोहोर जति घातक नहुने भन्ने खालको छ कि के छ अवस्था हेर्दाखेरि चाहिँ?
4: हामीले त्यसरी ठ्याक्कै भन्ने भन्दा पनि संक्रमणको जोखिम उच्च रहेका महिनाहरू हुन्। अब यसलाई गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा हामी अहिले पनि जोखिममा छौँ। तथ्याङ्कीय हिसाबले भन्दा पनि जोखिम हिसाबले कुरा गर्ने कुरा सहज होला। त्यसो गर्दाखेरि हामी जोखिमको हिसाबमा उच्च जोखिममा नै छौँ। अहिले गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा तलमाथि होला, तर जोखिमको हिसाबले वर्षभरिको हिसाबले संक्रमणलाई अनुकूल हुने समयको हिसाबले हेर्यौँ भने हामी उच्च जोखिममा छौँ।
0: यो पालि चाहिँ मौसम विज्ञान विभागले विगत वर्ष भन्दा यो पालि कम पानी पर्ने भन्ने पूर्वानुमान गरेको छ, त्यसले चाहिँ यो डेङ्गीलाई अलिक जोखिम बनाउने त्यस्तो हुन्छ कि हुँदैन?
4: त्यस्तो आज पानी पर्यो, अबको एक महिना पानी परेन भने चाहिँ संक्रमणको जोखिम अलिकति कम हुन सक्ला, तर आज पानी पर्यो यही हप्ताभित्रमा फेरि दुई तिन दिन फेरि पानी पर्यो, तर थोरै पर्यो फेरि पर्यो थोरै पर्यो भने चाहिँ त्यस्तोले चाहिँ संक्रमण उच्च नै बनाउन सक्छ। त्यसलाई कम गर्नका लागि चाहिँ हामीले गर्न सक्ने के भने पानी जम्ने खालका ठाउँहरू हुन्छ नि, थोरै सङ्लो पानी जहाँ जम्छ त्यहाँ लामखुट्टेले वृद्धि विकास त्यसको अन्डा पार्ने ठाउँ हो, ती ठाउँहरू चाहिँ कम भए हामीले सरसफाई बढी गऱ्यौँ भने चाहिँ संक्रमण पानीसँग पनि जोडिने भयो, हाम्रो सरसफाईसँग पनि जोडिएर कम हुने अवस्था चाहिँ हुने भयो।
0: छिमेकी भारतमै पनि त्यहाँ खोप आयो भन्ने समाचारहरू आएका छन्, हाम्रो नेपालमा चाहिँ यसका लागि खोप ल्याउने विषयमा के तयारी छ सरकारको?
4: खोपको उत्पादन त्यसको पछिसम्मलाई कसरी लिएर जान सकिन्छ भन्ने कुराहरूमा हामी सम्बन्धित निकायहरूसँग समन्वय गरेर त्यसैका आधारमा हामीले काम गर्छौँ। खोप ल्याउने कुरा ल्याउने कुरा सरसफाईको कुराहरू सबै कुरामा हामी केन्द्रित हुन्छौँ नै, अहिलेका लागि खोप ल्याउने गरी हामीसँग त्यस्तो खालको प्राविधिक सल्लाह अथवा प्राविधिक रूपमा गर्नै पर्छ अथवा आउँछ खोप यतिसम्म छ भन्ने खालको आइसकेको अवस्था छैन। अहिलेसम्म हामीसँग भएको सबैभन्दा बढी प्रभावकारी उपाय भनेको लामखुट्टेको वृद्धि विकासलाई रोक्ने, वृद्धि विकास भइसकेको लामखुट्टेबाट टोकाइबाट हामी बच्ने, संक्रमित व्यक्तिहरूलाई झन् अरू व्यक्तिमा संक्रमण हुने खालको वातावरणलाई रोक्ने, स्वस्थ व्यक्तिहरूलाई पनि संक्रमित लामखुट्टेबाट संक्रमण हुने कुराहरूलाई रोक्ने नै सबैभन्दा बढी प्रभावकारी उपाय हामीसँग रहेको अवस्था छ। त्यही भएर अहिले सरकारले खोज र नष्ट गर अभियान सँगसँगै यो सरसफाई र हप्ताको एक दिन आफ्नो वरिपरि सरसफाई गर्ने, कहीँ पानी जमेको छ भने त्यो पानी घोप्ट्याउने पोख्ने, ताकि एक हप्ताभित्रमा त्यो अन्डाबाट वयस्कसम्म लामखुट्टे नबनोस् र संक्रमित भएको लामखुट्टेको अर्को पुस्ता तयार नहोस्, ताकि यो वर्ष र आगामी वर्षहरू पनि संक्रमण हुने जोखिम चाहिँ कायम गर्न नपाओस् भनेर हामीले काम गर्दैछौँ।
0: त्यसो भए अब अहिले खोप यही वर्ष आउँछ भन्ने अथवा कति समय लाग्छ भन्ने यकिन गर्न सकिने अवस्था चाहिँ होइन?
4: खोपका सन्दर्भमा हामीले थप अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्ने, प्राविधिक छलफल गर्ने, प्राविधिक रूपमा त्यसको विश्लेषण गरेर हामी यसरी जाने भन्ने कुराहरू छलफलको पाटोहरू चलिरहेको अवस्था छ, त्यसलाई हामीले अझ सघन रूपमा चलाउँछौँ। प्रमाण आधारहरू र सबै सिफारिस सबै विज्ञहरूको सिफारिसका आधारमा हामी अगाडि बढ्छौँ। अहिलेकै लागि हामीले खोप ल्याउने कुनै निर्णय गरिसकेको अवस्था छैन, खोपको विकास भएको भन्ने कुराहरू हामीले पनि सुनेका छौँ, तर त्यसको प्रयोग गर्दाखेरि त्यसको प्रभाव कस्तो हुन्छ कसरी जान्छ भन्ने कुराहरू हामी नजिकबाट हेर्छौँ। त्यसको प्रभावकारिता भयो भने पक्कै पनि सरकारले त्यसलाई प्राथमिकता दिन्छ गर्छ।
0: उनी थिए स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, युक्रेनको राजधानी कियेव नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रुसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू जीवित रहेको जानकारी दिएका छन्, तर यो आक्रमण कियेवको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: कियेवमा रहेका बीबीसी संवाददाताका अनुसार त्यस प्रकारको सार्वजनिक कार्यक्रम आयोजना गरिएकोमा र त्यसको व्यापक प्रचार प्रसार गरिएकोमा मानिसहरूमा व्यापक आक्रोश देखिएको छ। त्यहाँका महान्यायाधिवक्ताले उक्त प्रदर्शनी आयोजना गर्ने निर्णय कसले गर्यो र त्यहाँ कस्ता प्रकारका सुरक्षा उपाय अपनाइएका थिए भन्ने पत्ता लगाउन कोसिस भइरहेको बताएका छन्। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रुसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रुसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढाइरहेका बेला यी आक्रमणका श्रृङ्खला देखा परेका हुन्। त्यसअघि युक्रेनी सेनाले युद्धको अग्रमोर्चाबाट करिब 1000 किलोमिटर पर रहेको किरोभ स्थित एउटा सैन्य केन्द्रमा आक्रमण गरेको थियो, जसमा 6 जना मारिएका थिए।
0: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यहीँ सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: यो PFBS, गोर्खा रेडियो। This is the BBC. There are no programs on this channel at present.
6: Details of all our services are at bbcworldservice.com.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: नेकपा एमालेका नेता प्रदीप घिमालीले जनता सजग नभए संविधानमा हुने प्रतिकूल तथा प्रतिगामी संशोधनलाई रोक्न नसकिने बताउनु भएको छ। पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषय गोष्ठीमा बोल्दै उहाँले संविधान निर्माणमा प्रमुख भूमिका खेलेका तत्कालीन माओवादी केन्द्र नेकपा एमाले र नेपाली कांग्रेस मिल्दा पनि प्रतिनिधि सभामा सरकारका प्रतिगामी प्रयास रोक्न नसकिने अवस्था रहेको बताउनु भएको हो।
1: हिजोको माओवादी जो आज एकीकरण मार्फत नेपाली कम्युनिस्ट पार्टी बनेको छ, नेकपा एमाले नेपाली कङ्ग्रेस सबै मिल्दाखेरि पनि प्रतिनिधि सभामा हामीले उनीहरूका प्रयत्नहरूलाई रोक्न सक्दैनौँ। एकतिहाइ हाम्रो सङ्ख्या छैन, राष्ट्रिय सभा छ, सेकेन्ड ब्यालेन्स त्यसले गर्ला आशा गरौँ, तर जनता सजग नहुने हो भने संविधानमा हुने प्रतिकूल संशोधनलाई त्यहाँ हुने प्रतिगामी संशोधनलाई रोक्न नसक्ने तहसम्म हाम्रो एउटा भनौँ न शक्ति सन्तुलन प्रतिकूल भएको दोस्रो अवस्था होला। तेस्रो राष्ट्रियता अघि पनि चर्चा भयो, भूरान्तिक भूमरीमा मुलुकलाई धकेल्ने अनेकौँ खालका प्रयत्नहरू तारन्तार पश्चिमा शक्तिहरूका, त्यो पनि पोलिटिकल अफिसरहरू होइन सैन्य अफिसरहरूको तारन्तारको भ्रमण, फ्री टिबेट गतिविधिहरू, दलाई लामाको जन्मोत्सव, दलाई लामा जन्माउने थाहा छैन हो होइन तर त्यहाँ त्यस सम्बन्ध चलिरहेका छलफलहरू चर्चाहरू र खुद प्रधानमन्त्रीले संसदमा उभिएर आत्मघाती अभिव्यक्ति उहाँको कि नेपालले पनि भारतको सीमा मिचेको छ, जमिन मिचेको छ, यो ढङ्गका क्रियाकलापहरूले गर्दा नेपाल नजानिदो गरी भूरान्तिक भूमरीमा धकेलिन सक्ने तेस्रो जोखिम। चौथो, जनताका अधिकारहरू खास गरेर सामाजिक सांस्कृतिक आर्थिक अधिकारहरू संविधानमा उल्लेख गरिएका छन्, त्यसलाई कार्यान्वयन गर्ने प्रयत्न वामपन्थीहरू नेतृत्वमा रहँदाखेरि विभिन्न ढङ्गले प्रयत्नहरू भएको छ, तर आज ती अधिकारहरू समेत खोसिँदै गरेको।
0: संघीय संसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा दुईवटा रिट परेको छ। अधिवक्ता प्रेमराज सिलवाल र मणिराम उपाध्यायले सर्वोच्चमा छुट्टा छुट्टै रिट हाल्नु भएको हो। स्वकीय सचिव राख्न दिने निर्णयले राज्य कोषमा अनावश्यक भार पर्ने दावी सहित दुवै रिटमा सरकारको निर्णय बदर हुनुपर्ने माग गरिएको छ। रिटमा प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानमन्त्री कार्यालय, कानून मन्त्रालय, सभामुख, प्रतिनिधि सभा लगायतलाई विपक्षी बनाइएको छ। दुवै रिटमा सर्वोच्चले आउँदो सोमबार प्रारम्भिक सुनवाई गर्नेछ। कैलाली धनगढ़ीको कृष्ण मन्दिर व्यवस्थापन समितिले प्राध्यापक डाक्टर गोविन्द केसीलाई धर्मशाला छाड्न भन्दै पत्र थमाएको छ। डाक्टर केसीले हिजोदेखि धर्मशालामा भोक हड़ताल शुरू गर्नुभएको हो। धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले बिहान पत्र काट्दै अनशनरत केसीलाई धर्मशाला छाड्न अनुरोध गर्नुभएको हो। धार्मिक संस्थामा अनशन बस्न किन दिएको भनेर दबाव आएकाले धर्मशाला छाड्न अनुरोध गरिएको अध्यक्ष पन्तको भनाइ छ। व्यवस्थापन समितिले धर्मशाला छाड्न पत्र थमाएपछि विकल्पबारे छलफल भइरहेको डाक्टर केसीका सहयोगी डाक्टर अमृत जैशीले जानकारी दिनुभयो। सी जानकारी दिएरै धर्मशालामा अनसन बसे पनि समितिले ठाउँ छाड्न भन्नुको कारण नबुझेको बताउनुहुन्छ। बाल मन्दिर भनेर चिनिने नेपाल बाल संगठनको जग्गा र सरकारी बजेट ठगी गरेको अभियोगमा 8 जना विरूद्ध मुद्दा दर्ता भएको छ। संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने सम्पत्ति हिनामिना गरेको दावी सहित सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा ठगीको मुद्दा दर्ता गरेको हो। बाल मन्दिरकी तत्कालीन योजना प्रमुख एवं हाल काठमाडौँ 11 सदस्य आशा श्रेष्ठ, काठमाडौँ जिल्ला समितिका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य विरूद्ध ठगीको मुद्दा दर्ता भएको हो। तीनैजना पक्राउ परेका छन्। फरार भएकी तत्कालीन बाल मन्दिर सभापति युरी कुमारी राई र भगवान साक्य, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयागराज श्रेष्ठ सहित तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध पनि मुद्दा दायर भएको छ। यो प्रकरणमा मुख्य भूमिका देखिए पनि संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यको भने मृत्यु भइसकेकाले प्रतिवादी बनाइएको छैन। सीआईबीको अनुसन्धानले तत्कालीन अध्यक्ष रीता सिंह वैद्यले बाल मन्दिरको 29 रोपनी जग्गा सार्वजनिक सूचना र प्रतिस्पर्धा विनय मनोज कुमार मिश्रलाई भाडामा दिने सम्झौता गरेर 75 लाख नगदै बुझेको देखिएको छ। साथै बाल बालिकाको हितमा खर्च हुनुपर्ने कोषबाट अभियुक्तले आफ्नो उपचार क्रिया खर्च र व्यक्तिगत गाड़ी किन्न प्रयोग गरेको पाइएको छ। आशा श्रेष्ठले वडा सदस्य निर्वाचित भएपछि पनि बाल मन्दिरबाट परिवहन भत्ताको नाममा मासिक रकम लिएको प्रहरीको दावी छ। यो मुद्दामा बयान चलिरहेको छ। रौतहट 4 रासोपा सांसद गणेश पौडेलमाथि आफ्नै निर्वाचन क्षेत्रको गाउँमा कालोमोसो प्रहार भएको छ। सांसद पौडेलमाथि गढीमाई 4 गाउँको राम जानकी मठ क्षेत्रमा केही युवाले गैराती कालो मसी छ्यापेका हुन्। स्थानीयसँग छलफल गरिरहेका बेला सांसद पौडेललाई मधेसी मुक्ति अभियानका कार्यकर्ता बताउने समूहले कालो मसी हालेको हो।
2: BFBS गोर्खा रेडियो हो।

0: न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी नेपाल सरकारद्वारा हालै गरिएका कार्यहरूप्रति एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट आइसिजेले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
1: संसदीय विधिबाट संशोधन गर्नुको सट्टा सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरी राजनैतिक प्रभुत्व बढाएको ती संस्थाको ठहर छ। यसै गरी बहालवाला न्यायाधीशलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनैतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्ट प्राप्त भएको उनीहरूले जनाएका छन्। संवैधानिक परिषद ऐनमा गरिएको संशोधनले न्यायिक नियुक्तिमा अनुचित राजनैतिक प्रभावको जोखिमलाई अझ बढाउने र विधिको शासन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई कमजोर बनाउने ती
0: विवादित व्यवसायी दीपक भट्टले आफूलाई तुरामा पठाउने विशेष अदालतको आदेश विरूद्ध सर्वोच्च अदालतमा निवेदन दिनुभएको छ। विशेष अदालतले भट्ट विरूद्ध दायर सम्पत्ति शुद्धिकरणको मुद्दामा थुनामा पठाउने आदेश गरेपछि भट्टले त्यस विरूद्ध सर्वोच्चमा निवेदन दिनुभएको हो। उहाँले दिएको निवेदनको पेशी सोमबारलाई तोकिएको छ। भट्ट विरूद्ध सम्पत्ति शुद्धिकरण विभागले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान गरेको हो। त्यही अनुसन्धानपछि विशेष सरकारी वकिलको कार्यालयले विशेष अदालतमा मुद्दा लगेको थियो। त्यसको सुनवाई गर्दै विशेषले थुनामा पठाउने आदेश दिएको थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुलासीमा अवैध शरणार्थी प्रवेश र कानूनी क्षेत्राधिकारको सीमित तथा सीमा सुरक्षाका मुख्य चुनौती रहेको बताउनु भएको छ। सिन्दरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढ़ेको र उनीहरू मध्ये केही लागू औषध कारोबार जस्ता आपराधिक गतिविधिमा संलग्न रहेको जानकारी दिनुभयो। उहाँले सीमा क्षेत्रमा हात हतियार र लागू औषध तस्करी, साइबर ठगी, मानव तस्करी र वैदेशिक रोजगारीका नाममा हुने ठगी पनि बढ्दो चुनौती बनेको बताउनु भएको छ। खुलासीमाको प्रयोग गर्दै श्रम स्वीकृति बिना नै भारत हुँदै तेस्रो मुलुक जाने प्रवृत्तिले मानव तस्करीको जोखिम बढ़ाएको वहाँको भनाइ छ। सीमा सुरक्षा सुदृढ गर्न नेपाल प्रहरीले नियमित गस्तीका साथै ड्रोन स्क्यानर र तालिम प्राप्त कुकुरको प्रयोग मार्फत निगरानी बढ़ाएको पनि उहाँले बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय पनि जम्बू आकारकै रहेको खुलेको छ।
1: चैत 13 गते प्रधानमन्त्री नियुक्त भएका बालले शुरूमा 5 जनालाई सचिवालयमा नियुक्त गर्नुभएको थियो, तर अहिले उहाँको सचिवालयमा मन्त्रीस्तरको तलब र सुविधा खाने 2 जना, राज्य मन्त्रीस्तरको सुविधा लिने 2 जना सहित 27 जना छन्। प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार र राजनैतिक सल्लाहकार असीम शाहलाई मन्त्रीस्तरीय सुविधा दिएर नियुक्ति दिइएको छ। यस्तै सुदीप ढकाल नीति प्रशासन तथा सुशासन सल्लाहकार हुनुहुन्छ भने सूचना तथा संचार प्रविधि सल्लाहकारमा विवेक मिश्र हुनुहुन्छ। उहाँहरूले राज्य मन्त्री सरहको सुविधा लिइरहनु भएको छ। यद्यपि प्रधानमन्त्री कार्यालयले 48 जनासम्म नियुक्त गर्न पाउने दावी गरेको छ। भदौ 23 भएको जेएनजी आन्दोलनकै कारण काँग्रेस एमाले सत्ता ढालेर फागुन 21 चुनाव मार्फत 182 सीट जितेको रासोपा संसदीय दलका नेता बालेन प्रधानमन्त्री बनेपछि सुशासन कायम गर्ने बताउनु भएको थियो, तर उहाँको सचिवालय पनि जम्बो देखिएको छ।
2: झापामा वर्ष दिनभित्र 6,61,000 टन खाद्यान्न उत्पादन, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ सहितका अन्नबालीको उत्पादन पोहोरभन्दा झन्नै 91,000 टन कम फल्यो। गएको वर्ष दिनमा हेटौडाको शहीद स्मारक 5 लाख भन्दा बढी पर्यटकले भ्रमण गरे। स्मारक घुम्न सर्वसाधारणका लागि 50, विद्यार्थीका लागि 30, सार्क राष्ट्रका नागरिकका लागि 100 र अरू मुलुकका नागरिकले 150 प्रवेश शुल्क तिर्नुपर्ने। मध्य प्रदेशमा झण्डै 80% रोपाई सकियो। 3 लाख हेक्टर भन्दा बढीमा धान रोपियो। सिराहामा 94% र महोत्तरीमा 55% रोपाई। गएको वर्ष दिनभित्र सम्पत्ति शुद्धिकरण विभागबाट 7 प्रकारका मुद्दा अभियोजन, 121 जनालाई प्रतिवादी बनाएर 1,18,05,00,00,000 बिगो दावी। 21,000 रूपियाँको लोभ गर्दा काठमाडौँ महानगर 30 का लेखा अधिकृत उद्धव भट्टराईको जागिर धरापमा स्थायी लेखा नम्बर प्यान बन्द गराउने सिफारिस बनाइदिँदा 21,000 घुस लिएपछि अख्तियारको फन्दामा। गएको वर्ष दिनभित्र पश्चिम नवलपरासीका उखु किसानले 12,61,00,000 अनुदान बुझे। 464 किसानको भने कागजात र विवरण पेश हुन नसक्दा 35,68,000 भुक्तानी हुन बाँकी। र नेपालमा अनैतिक कार्यका लागि विदेशी महिलाको आकर्षण बढ्दै, 1 वर्षको अवधिमा 57 विदेशी महिला पक्राउ, 47 जनालाई देश निकाला, बाँकी 10 जनालाई फिर्ता पठाउने तयारी।
0: बाल मन्दिर भनेर चिनिने नेपाल बाल संगठनको सरकार सरकारी बजेट ठगी गरेको अभियोगमा 8 जना विरूद्ध मुद्दा दर्ता भएको छ। संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने सम्पत्ति इनामी

0: गोर्खा वेलफेयर ट्रस्टले ठूला विद्यालय मात्र नभएर गुल्मी कुरेसुङ प्राथमिक विद्यालयमा भर्ना भएका ससाना नानी बाबुलाई भुइँमा बसेर पढ्न सहयोग पुगेस भन्दै कुसन कार्पेट दराज र टेबलको व्यवस्थापन गरिदिएको छ। बुटवलबाट छवि पाण्डेको रिपोर्ट।
1: रेसुङ्गा प्राथमिक विद्यालयको आर्थिक स्रोत नभएको कारण बाल शिक्षामा भर्ना भएका साना बाल बालिकाहरू भुइँमा बस्ने गरेको गुनासोपछि गोर्खा वेलफेयर ट्रस्टले ती नानी बाबुहरूका लागि पिफम, कुसन, कापी किताब र विद्यालयका लागि दराजको व्यवस्था गरिदिएको छ। स्कुलका प्रधानाध्यापक तुलसीराम पोखरेल:
2: सुविधा सम्पन्न भयो, अहिले अति राम्रो छ सबै व्यवस्थापन, अनि सबै हामीलाई एकदम राम्रो छ व्यवस्थित गरेर। त्यहाँ त बाल विकासमा भर्खर भर्ना भएका नानी विद्यार्थी बाल विकास कक्ष त्यसैलाई गरियो, कार्पेटिङ, राउन्डिङ टेबलहरू, दरा, त्यसका त्यहाँ ऱ्याकहरू वाला दुई तिनवटा दराज, अनि अफिसमा छुट्टा एउटा दराज, कुर्तीहरू, कुसुमहरू सबै गरेर सबै।
1: संघीय र प्रदेश सरकारले मात्रै होइन, स्थानीय रेसुङ्गा नगरपालिकाले समेत बाल शिक्षा अध्ययन गर्ने साना साना बाल बालिका पढ्ने विद्यालयको भौतिक पूर्वाधारमा सहयोग नगरेको विद्यालयको गुनासो छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम सूर्यवंशीले गोर्खा वेलफेयर ट्रस्टले सहयोग गरेपछि बाल बालिकाहरूलाई ठूलो सुविधा पुगेको बताउनु भयो।
3: कार्पेट अनि बस्ने कुसुमो एउटा युवा आकारको डेस्क हो, दराज दुई पिस अनि पुस्तक राख्ने दराज भनेर बस्नलाई आवश्यक थियो कि एकदम एउटा फर्म जस्तो थियो हामीसँग, त्यो टी फर्म हुन्छ नि त्यो थियो, अनि अहिले पछि चाहिँ टी फर्म फेरि नयाँ र त्यही योजनाबाटै भयो, त्यसपछि टी फर्ममाथि कार्पेट बिछाएको एकदम ठिक छ।
1: रेसुङ्गा प्राथमिक विद्यालय का अनुसार गोर्खा वेलफेयर ट्रस्टको 1,00,000 रुपियाँमा बाल शिक्षामा भर्ना भएका करिब 25 जना बाल बालिकाहरू अहिले राम्रोसँग पढ्न र लेख्न पाएका छन्।
0: मुलुककै प्रमुख स्थल नाका वीरगंज भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा आयात निर्यात र राजस्व संकलन तीनै सूचकमा वृद्धि भएको छ, तर आयातको वृद्धि दर निर्यात भन्दा धेरै रहेकाले मुलुकको व्यापार घाटा पनि अझ उच्च रहेको तथ्याङ्क आएको छ। वीरगंजबाट शंकराचार्य।
4: वीरगंज भन्सार कार्यालयको वार्षिक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा यो नाका हुँदै 9,86,43 करोड रुपियाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा 8,50,84 करोड रुपियाँ बराबरको आयात भएको थियो। निर्याततर्फ पनि वृद्धि देखिएको छ। गत आर्थिक वर्षमा 1,14,83 करोड रुपियाँ बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक वर्ष 1,08,00,000 रुपियाँ बराबरको निर्यात भएको थियो। निर्यात बढे पनि आयातको तुलनामा यसको हिस्सा निकै कम रहेको छ। तथ्याङ्कले आयात निर्यात अनुपातमा सामान्य सुधार देखाएको छ, तर निर्यातको वृद्धि दर कमजोर रहेकाले व्यापार सन्तुलनमा उल्लेखनीय सुधार आउन सकेको छैन।
0: एडब्ल्यूसी दमकले जोखिममा रहेका सेवाग्राहीका लागि नियमित स्वास्थ्य सेवा सञ्चालन भइरहेको जनाएको छ। एडब्ल्यूसी दमकका असिस्टेन्ट एडब्ल्यूओ गोपाल गिरीका अनुसार सामुदायिक सहायताका केही मुख्य परियोजना पनि यो वर्ष सञ्चालन हुनेछन्।
5: जति पनि हाम्रो भर्नेबल पेन्सनरहरू छन् त्यसलाई हामी भिपी भन्छौँ, भिपी पेन्सनर, भिपी पेन्सनरमा चाहिँ दुइटै पर्छ, जो जो सर्भिस पेन्सनर पनि भिपीमा गइसकेको हुन्छ अनि हाम्रो वेलफेयर पेन्सनर पनि भिपीमा फसेको हुन्छ, उनीहरू चाहिँ डक्टरले भेट्नै पर्छ, नर्स जानै पर्छ र क्वार्टरली भिजिट हुन्छ, त्यसले गर्दाखेरि हामीले जुलाईमा चाहिँ उहाँहरूलाई पहिलो भिजिट राखेको हुन्छौँ र त्यही भिजिट अहिले कन्टिन्युएसन भइराखेको छ। र यसको अलावा हामीले चाहिँ जति पनि यो वर्षको लागि आउने प्रोजेक्टहरू त्यो प्रोजेक्टहरू चाहिँ पास भएर आइसकेको छ अनि त्यही प्रोजेक्ट चाहिँ हामीले खबर गर्ने कामहरू पनि भइराखेको छ, तर अहिले हामी प्रोजेक्ट कुनै पनि सुरु गर्दैनौँ, कारण यो बर्खा भएकोले गर्दाखेरि हर्सिप ग्राउन्डमा चाहिँ नर्मली टोइलेट बनाइदिने, किचनहरू बनाइदिने, च्यादरहरू, टिनहरू फेरिदिने, यो गर्मीले गर्दाखेरि फल्सलिङहरू लगाइदिने, यस्तै कामहरू चाहिँ अहिले भइराखेको छ।
6: अब अहिले सेवाग्राहीले कस्तो कस्तो नयाँ प्रोजेक्ट आउँदैछ भनेर थाहा पाएका छन्?
5: अहिले हाम्रो पेन्सनरहरूको लागि त हामीले खबर गरिसक्यौँ, गुड न्युज छिट्टै सुनाइहाल्छौँ, किनभनेदेखि एउटा मोरल सपोर्ट हुन्छ पेन्सनरहरूको लागि, र कम्युनिटी एडको लागि चाहिँ यो वर्ष हाम्रो एउटा मेजर स्कुलको आइसकेको छ, इलाम चुलाचुलीमा बनाउँदैछौँ, त्यो चाहिँ झन्डै 3 करोड।
7: यो बीएफबीएस कोलकाता रेडियो
0: खबर एकिनै नमस्कार।

गल्ती मेरै थियो, सजाय मैले नै पाउनु पर्दछ। जीवनका आहटहरूमा म कहिले भत्किएको हुन्छु, म कहिले हराएको हुन्छु, जीवनलाई कता कता म हराइसकेको हुन्छु। मेरा गल्तीहरू भएका छन्, मेरा सोचहरू अवरुद्ध भएका छन्। मलाई माफी दिन सक्छु भने माफी देऊ, म जीवनलाई अपनाउने प्रयास गर्नेछु। म निरस आँखाहरूमा भरोसाहरू भर्न चाहन्छु, म धर्म रायको विश्वासलाई जगाउन चाहन्छु। जीवन हो, यसको पनि त के भरोसा हुन्छ र? मेरा गल्तीहरूलाई माफ गरिदेऊ, तिमी गर्न सक्छौ भने।

0: प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार असीम सानी तृतीयको कार्यदलले संविधानमा जथाभावी संशोधनको प्रस्ताव ल्याएको भन्दै वर्तमान संविधान निर्माताहरू झस्किएका छन्। आज काठमाडौँमा आयोजित कार्यक्रममा एमाले केन्द्रीय सदस्य प्रदीप गेवालीले संविधान संशोधनका क्रममा हुन सक्ने प्रतिगामी प्रावधान रोक्न अब आम नागरिक नै जाग्नुपर्ने बताउनु भएको छ। बीएफपीएस काठमाडौँ संघको कुराकानीमा नेता गेवाली,
1: संविधान बनाउने सबै शक्ति मिल्दा पनि प्रतिगामी संविधान रोक्न सक्ने अवस्था छैन, जनता नै सजग हुनुपर्छ भनेर यहाँले जे बोल्नुभयो आज, पहिलो कुरा संविधान संशोधन हुने नै भयो भन्ने यहाँलाई लागिसक्या हो?
2: म सरकारले त्यो प्रयत्न गरेको देखिन्छ, तर मैले तिनवटा प्रश्न मैले उठाएको थिएँ। पहिलो, संविधान संशोधन जस्तो विषयलाई सत्तारूढ दलले जति हल्का ढङ्गले लियो, न कुनै संविधानविद, न कुनै कानुनका ज्ञाता, न हिजो संविधान निर्माणको प्रक्रियामा कतै संलग्न रहेका व्यक्तिको, अर्कै विधाका व्यक्तिको संयोजकत्वमा कार्यदल बनायो जसको स्वीकार्यता स्थापित भएन र सबै दलहरूले आफ्नो प्रतिनिधि फिर्ता गरे। संविधान संशोधन जस्तो विषयलाई यति हल्का ढङ्गले लिएको विषय आफैमा एउटा गम्भीर हो। दोस्रो, संविधानका केही आधारभूत संरचनाहरू छन्, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक प्रणाली, धर्मनिरपेक्षता, सामाजिक न्याय र अधिकार, समाजवाद उन्मुख चरित्र, यो चाहिँ संविधानका विशेषताहरू हुन्। अहिले उहाँहरूले 307 धारा मध्ये 245 धारा चलाउनु पर्छ भनिरहँदाखेरि चाहिँ ती फन्डामेन्टल कुरामै कैची चलाउनु पर्ने आशय व्यक्त गर्नुभएको छ। त्यसो भयो भने यो संविधानको मर्म बाँकी रहँदैन, मैले त्यो दोस्रो उठाएँ। र तेस्रो, अहिलेको चुनौती के हो भनेदेखि, हिजो जो जो दलहरू मिलेर हामीले संविधान बनायौँ, नेकपा एमाले, नेपाली कङ्ग्रेस, तत्कालीन माओवादी केन्द्र जो अहिले नेकपा भएको छ, सबै मिल्दाखेरि पनि प्रतिनिधि सभाको हकमा, राष्ट्रिय सभाको संरचना बेग्लै छ, तर प्रतिनिधि सभामा चाहिँ हाम्रो बल पुग्दैन, त्यस कारणले चाहिँ जनता सजग हुनुपर्छ है आफ्नो उपलब्धिको रक्षाका लागि भनेर मैले भन्न खोजेको हुँ।
1: जनताले हामीलाई अझै पत्याइसकेका छैनन् भन्ने डर चाहिँ हो कि होइन संविधान बनाउने डरलाई?
2: निर्वाचनको परिणाम हामी सबैका अगाडि छ। अब जनता एउटा न्यारेटिभमा विश्वस्त भएर झन्डै 2/3 बहुमत एउटा दललाई दिएको, त्यो त एउटा सच्चाइ हो, उनीहरूले विश्वास गरे। अब अहिले त्यो मोह भङ्ग हुन पनि सुरु भएको छ, पछुताउन पनि थालेका छन्, तर पनि अब पार्लियामेन्टभित्रको संरचना त अर्को निर्वाचन नहुँदासम्म बदलिन्न। त्यस अर्थमा चाहिँ मैले भन्न खोजेको हो, अब निर्दल र बहुदल रोज्दा कोही पनि तुलना हुँदैन नि त, बहुदलीय व्यवस्थाको तुलनामा निर्दलीय व्यवस्था उत्कृष्ट भन्ने त हुँदैन, तर जनमत सङ्ग्रहमा 37 सालमा त्यही परिणाम आयो। कहिले काहीँ जनताका फैसलाहरू पनि त्रुटिपूर्ण हुन सक्छन्, त्यसबारे जनता स्वयं चाहिँ सजग हुनुपर्छ, मैले त्यो आशय व्यक्त गरेको हुँ।
1: चुनावमा जसरी जनताले रासोपाको जिम्मा लिए, अब रासोपाले गर्ने संविधान संशोधनको जिम्मा यदि प्रतिगामी नै भयो भने पनि तिमीहरूले लिनुपर्छ भनेर वार्न गरे त होइन तपाईँहरूले?
2: चुनाव जित्नु र राज्य जित्नु दुईटा फरक कुराहरू हुन्। चाहे सरकार सञ्चालन गर्दा होस्, चाहे संविधान संशोधन गर्दा होस्, रासोपाले पनि 2/3 बहुमतै पाएको भए पनि निश्चित कुराको दायराभन्दा बाहिर जान सक्दैन, जानु मिल्दैन। यो ढङ्गले उसले बुझ्नु हुँदैन कि मैले जे पनि गर्न, मलाई 5 वर्षको निम्ति अझै अख्तियारी प्राप्त छ, म चाहिँ सबै संरचनाहरूलाई भत्काउन सक्छु पाउँछु भन्ने कुरा हुँदैन। कानुनी बन्धनको हिसाबले उहाँहरू अलिक मुक्त हुनुहोला, आफ्नो ढङ्गले सरकार सञ्चालन गर्न सक्नुहुन्छ, आफ्नो ढङ्गले बिलहरू ऐनहरू बनाउन सक्नुहुन्छ। तर संविधान संशोधन जस्तो विषय या राष्ट्रियताका अरू कतिपय प्रश्नहरूमा जाँदाखेरि चाहिँ उहाँहरूले अरू दलहरूको पनि कुरा सुन्नुपर्छ, त्यसको ब्याकग्राउन्डलाई पनि हेर्नुपर्छ, उहाँहरूले पनि त्यो हेक्का राख्नुपर्छ।
1: 70 वर्ष इतिहास पुगेका दलहरूले जनतालाई जिम्मा लगाइदिएर पन्चिन त मिल्दैन होला नि?
2: होइन, त्यस्तो त मैले भनेकै छैन। पछि अहिलेको चाहिँ दलहरूको सहकार्यको साझा बिन्दु के हुन सक्छ त भन्दा मैले 4 मुद्दा भनेको छु। राष्ट्रिय हितको संरक्षणको कुरा, संविधानको रक्षाको कुरा, जनताको जीवनसँग जोडिएका भूमिहीन समस्याहरू, जबरजस्ती थोपरिएका करहरूदेखि लिएर, चौथो, जुन ढङ्गले चाहिँ लोकतन्त्रका आधारभूत संरचनालाई भत्काउने प्रयत्नहरू भइरहेको छ, न्यायालयमाथि हस्तक्षेपहरू, विभिन्न कुराहरू, यी कुराहरू हाम्रो अहिलेको चाहिँ आन्दोलनका साझा एजेन्डा बन्न सक्छन्। यी जगमा उभिएर दलहरूले अगाडि बढ्नुपर्छ।
1: नेपाली काङ्ग्रेसले कार्यदलमा प्रतिनिधि पठाउँदै पठाएन, एमाले पठायो, केही समयपछि निष्क्रिय भयो, अरू सबै दल त्यहाँबाट फिर्ता भए। मैले ठ्याक्कै जोड्न खोजेको, यदि रासोपाले आफ्नै हिसाबले अहिलेको कार्यदलले बुझाएको प्रतिवेदन अनुसार संविधान संशोधन गर्नतिर लाग्यो भने नतिजा के हुन सक्छ?
2: उहाँहरू सफल हुनुहुन्न, संविधानभित्रको संरचनाले संविधान संशोधनको जुन एउटा प्रक्रिया छ त्यो प्रक्रिया अनुसार नै उहाँहरूले सक्नुहुन्न। दुवै सदनको छुट्टा छुट्टै 2/3 चाहिन्छ। उहाँहरूले प्रदेश संरचना खलबलाउन थाल्नुभयो,
3: यो
0: पीएफ पीएस गोर्खा रेडियो हो।

0: गोर्खा वेलफेयर ट्रस्टले ठूला विद्यालय मात्र नभएर गुल्मी कुरेसुङ प्राथमिक विद्यालयमा भर्ना भएका ससाना नानी बाबुलाई भुइँमा बसेर पढ्न सहयोग पुगेस भन्दै कुसन कार्पेट दराज र टेबलको व्यवस्थापन गरिदिएको छ। बुटवलबाट छवि पाण्डेको रिपोर्ट।
1: रेसुङ्गा प्राथमिक विद्यालयको आर्थिक स्रोत नभएको कारण बाल शिक्षामा भर्ना भएका साना बाल बालिकाहरू भुइँमा बस्ने गरेको गुनासोपछि गोर्खा वेलफेयर ट्रस्टले ती नानी बाबुहरूका लागि पिफर्म कुसन कापी किताब र विद्यालयका लागि दराजको व्यवस्था गरिदिएको छ। स्कुलका प्रधानाध्यापक तुलसीराम पोखरेल,
2: सुविधा सम्पन्न भयो अहिले अति राम्रो छ, सबै व्यवस्थापन अहिलेको सबै हामीलाई एकदम राम्रो छ व्यवस्थित गरेर। त्यहाँ त बाल विकासमा भर्खर भर्ना भएका नयाँ विद्यार्थीको बाल विकास कक्ष जो त्यसैलाई गरियो, कार्पेटिङ राउन्डिङ टेबलहरू दरा, त्यसका त्यहाँ ऱ्याकहरू वाला दुई तिनवटा दराज, अनि अफिसमा छुट्टा एउटा दराज, कुर्तीहरू कुसुमहरू सबै गरेर सबै।
1: संघीय र प्रदेश सरकारले मात्रै होइन, स्थानीय रेसुङ्गा नगरपालिकाले समेत बाल शिक्षा अध्ययन गर्ने साना साना बाल बालिका पढ्ने विद्यालयको भौतिक पूर्वाधारमा सहयोग नगरेको विद्यालयको गुनासो छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम सूर्यवंशीले गोर्खा वेलफेयर ट्रस्टले सहयोग गरेपछि बाल बालिकाहरूलाई ठुलो सुविधा पुगेको बताउनु भयो।
3: कार्पेट अनि बस्ने कुसुमो एउटा युवा घरको डेस्क हो, दराज दुई पिस, अनि पुस्तक राख्ने दराज भनेर बस्नलाई आवश्यक थियो कि एकदम एउटा फर्म जस्तो थियो हामीसँग, त्यो टी फर्म हुन्छ नि त्यो थियो, अनि अहिले पछि चाहिँ टी फर्म फेरि नयाँ र त्यही योजनाबाटै भयो, त्यसपछि टी फर्ममाथि कार्पेट बिछाएको एकदम ठिक छ।
1: रेसुङ्गा प्राथमिक विद्यालयका अनुसार गोर्खा वेलफेयर ट्रस्टको 1,00,000 रुपियाँमा बाल शिक्षामा भर्ना भएका करिब 25 जना बाल बालिकाहरू अहिले राम्रोसँग पढ्न र लेख्न पाएका छन्।
0: मुलुककै प्रमुख स्थल नाका वीरगंज भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा आयात निर्यात र राजस्व संकलन तीनै सूचकमा वृद्धि भएको छ, तर आयातको वृद्धि दर निर्यात भन्दा धेरै रहेकाले मुलुकको व्यापार घाटा पनि अझ उच्च रहेको तथ्याङ्क आएको छ। वीरगंजबाट शंकराचार्य।
4: वीरगंज भन्सार कार्यालयको वार्षिक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा यो नाका हुँदै 9,86,43 करोड रुपियाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा 8,50,84 करोड रुपियाँ बराबरको आयात भएको थियो। निर्याततर्फ पनि वृद्धि देखिएको छ। गत आर्थिक वर्षमा 1,14,83 करोड रुपियाँ बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक वर्ष 1,08,00,000 रुपियाँ बराबरको निर्यात भएको थियो। निर्यात बढे पनि आयातको तुलनामा यसको हिस्सा निकै कम रहेको छ। तथ्याङ्कले आयात निर्यात अनुपातमा सामान्य सुधार देखाएको छ, तर निर्यातको वृद्धि दर कमजोर रहेकाले व्यापार सन्तुलनमा उल्लेखनीय सुधार आउन सकेको छैन।
0: एडब्ल्यूसी दमकले जोखिममा रहेका सेवाग्राहीका लागि नियमित स्वास्थ्य सेवा सञ्चालन भइरहेको जनाएको छ। एडब्ल्यूसी दमकका असिस्टेन्ट एडब्ल्यूओ गोपाल गिरीका अनुसार सामुदायिक सहायताका केही मुख्य परियोजना पनि यो वर्ष सञ्चालन हुनेछन्।
5: जति पनि हाम्रो भर्नेबल पेन्सनरहरू छन्, त्यसलाई हामी भिपी भन्छौँ, भिपी पेन्सनर, भिपी पेन्सनरमा चाहिँ दुइटै पर्छ, जो जो सर्भिस पेन्सनर पनि भिपीमा गइसकेको हुन्छ अनि हाम्रो वेलफेयर पेन्सनर पनि भिपीमा फसेको हुन्छ, उनीहरू चाहिँ डक्टरले भेट्नै पर्छ, नर्स जानै पर्छ र क्वार्टरली भिजिट हुन्छ, त्यसले गर्दाखेरि हामीले जुलाईमा चाहिँ उहाँहरूलाई पहिलो भिजिट राखेको हुन्छौँ र त्यही भिजिट अहिले कन्टिन्युएसन भइराखेको छ। र यसको अलावा हामीले चाहिँ जति पनि यो वर्षको लागि आउने प्रोजेक्टहरू, त्यो प्रोजेक्टहरू चाहिँ पास भएर आइसकेको छ अनि त्यही प्रोजेक्ट चाहिँ हामीले खबर गर्ने कामहरू पनि भइराखेको छ, तर अहिले हामी प्रोजेक्ट कुनै पनि सुरु गर्दैनौँ, कारण यो बर्खा भएकोले गर्दाखेरि हर्सिप ग्राउन्डमा चाहिँ नर्मली टोइलेट बनाइदिने, किचनहरू बनाइदिने, च्यादरहरू, टिनहरू फेरिदिने, यो गर्मीले गर्दाखेरि फल्स सिलिङहरू लगाइदिने, यस्तै कामहरू चाहिँ अहिले भइराखेको छ।
6: अब अहिले सेवाग्राहीले कस्तो कस्तो नयाँ प्रोजेक्ट आउँदैछ भनेर थाहा पाएका छन्?
5: अहिले हाम्रो पेन्सनरहरूको लागि त हामीले खबर गरिसक्यौँ, गुड न्युज छिट्टै सुनाइहाल्छौँ, किनभनेदेखि एउटा मोरल सपोर्ट हुन्छ पेन्सनरहरूको लागि, र कम्युनिटी एडको लागि चाहिँ यो वर्ष हाम्रो एउटा मेजर स्कुलको आइसकेको छ, इलाम चुलाचुलीमा बनाउँदैछौँ, त्यो चाहिँ झन्डै 3 करोडको प्रोजेक्ट छ, त्यो हामी अक्टोबरदेखि मात्रै सुरु गर्छौँ र स्कुललाई खबर गरिसकेको छ। अरू चाहिँ
7: यो बिएफबिएस नमस्कार।

0: न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी नेपाल सरकारद्वारा हालै गरिएका कार्यहरूप्रति एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट आइसिजेले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
1: संसदीय विधिबाट संशोधन गर्नुको सट्टा सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरी राजनैतिक प्रभुत्व बढ़ाएको ती संस्थाको ठहर छ। यसै गरी बहालवाला न्यायाधीशलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनैतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्ट प्राप्त भएको उनीहरूले जनाएका छन्। संवैधानिक परिषद ऐनमा गरिएको संशोधनले न्यायिक नियुक्तिमा अनुचित राजनैतिक प्रभावको जोखिमलाई अझ बढ़ाउने र विधिको शासन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई कमजोर बनाउने ती संस्था
0: विवादित व्यवसायी दीपक भट्टले आफूलाई तुरामा पठाउने विशेष अदालतको आदेश विरूद्ध सर्वोच्च अदालतमा निवेदन दिनुभएको छ। विशेष अदालतले भट्ट विरूद्ध दायर सम्पत्ति शुद्धिकरणको मुद्दामा थुनामा पठाउने आदेश गरेपछि भट्टले त्यस विरूद्ध सर्वोच्चमा निवेदन दिनुभएको हो। उहाँले दिएको निवेदनको पिसी सोमबारलाई तोकिएको छ। भट्ट विरूद्ध सम्पत्ति शुद्धिकरण विभागले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान गरेको हो। त्यही अनुसन्धानपछि विशेष सरकारी वकिलको कार्यालयले विशेष अदालतमा लगेको थियो। त्यसको सुनवाई गर्दै विशेषले थुनामा पठाउने आदेश दिएको थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुलासीमा अवैध शरणार्थी प्रवेश र कानूनी क्षेत्राधिकारको सीमित तथा सीमा सुरक्षाका मुख्य चुनौती रहेको बताउनु भएको छ। सिन्दरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा वहाँले रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढ़ेको र उनीहरूले मध्ये केही लागू औषध कारोबार जस्ता आपराधिक गतिविधिमा संलग्न रहेको जानकारी दिनुभयो। वहाँले सीमा क्षेत्रमा हात हतियार र लागू औषध तस्करी, साइबर ठगी, मानव तस्करी र वैदेशिक रोजगारीका नाममा हुने ठगी पनि बढ्दो चुनौती बनेको बताउनु भएको छ। खुलासीमाको प्रयोग गर्दै श्रम स्वीकृति बिना नै भारत हुँदै तेस्रो मुलुक जाने प्रवृत्तिले मानव तस्करीको जोखिम बढ़ाएको वहाँको भनाइ छ। सीमा सुरक्षा सुदृढ़ गर्न नेपाल प्रहरीले नियमित गस्तीका साथै ड्रोन स्क्यानर र तालिम प्राप्त कुकुरको प्रयोग मार्फत निगरानी बढ़ाएको पनि उहाँले बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय पनि जम्बू आकारकै रहेको खुलेको छ।
1: चैत 13 गते प्रधानमन्त्री नियुक्त भएका बालले शुरूमा 5 जनालाई सचिवालयमा नियुक्त गर्नुभएको थियो, तर अहिले उहाँको सचिवालयमा मन्त्रीस्तरको तलब र सुविधा खाने 2 जना, राज्य मन्त्रीस्तरको सुविधा लिने 2 जना सहित 27 जना छन्। प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार र राजनैतिक सल्लाहकार असीम शाहलाई मन्त्रीस्तरीय सुविधा दिएर नियुक्ति दिइएको छ। यस्तै सुदीप ढकाल नीति प्रशासन तथा सुशासन सल्लाहकार हुनुहुन्छ भने सूचना तथा संचार प्रविधि सल्लाहकारमा विवेक मिश्र हुनुहुन्छ। उहाँहरूले राज्य मन्त्री सरहको सुविधा लिइरहनु भएको छ। यद्यपि प्रधानमन्त्री कार्यालयले 48 जनासम्म नियुक्त गर्न पाउने दावी गरेको छ। भदौ 23 भएको जेएनजी आन्दोलनकै कारण कांग्रेस एमाले सत्ता ढालेर फागुन 21 चुनाव मार्फत 182 सीट जितेको रासोपा संसदीय दलका नेता बालेन प्रधानमन्त्री बनेपछि सुशासन कायम गर्ने बताउनु भएको थियो, तर उहाँको सचिवालय पनि जम्बो देखिएको छ।
2: झापामा वर्ष दिनभित्र 6,61,000 टन खाद्यान्न उत्पादन, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ सहितका अन्नबालीको उत्पादन पोहोर भन्दा झन्नै 91,000 टन कम फल्यो। गएको वर्ष दिनमा हेटौडाको शहीद स्मारक 5 लाख भन्दा बढी पर्यटकले भ्रमण गरे। स्मारक घुम्न सर्वसाधारणका लागि 50, विद्यार्थीका लागि 30, सार्क राष्ट्रका नागरिकका लागि 100 र अरू मुलुकका नागरिकले 150 प्रवेश शुल्क तिर्नुपर्ने। मध्य प्रदेशमा झण्डै 80% रोपाई सकियो। 3 लाख हेक्टर भन्दा बढीमा धान रोपियो। सिराहामा 94% र महोत्तरीमा 55% रोपाई। गएको वर्ष दिनभित्र सम्पत्ति शुद्धिकरण विभागबाट 7 प्रकारका मुद्दा अभियोजन, 121 जनालाई प्रतिवादी बनाएर 1,18,05,00,00,000 बिगो दावी। 21,000 रुपियाँको लोभ गर्दा काठमाडौँ महानगर 30 लेखा अधिकृत उद्धव भट्टराईको जागिर धरापमा स्थायी लेखा नम्बर प्यान बन्द गराउने सिफारिस बनाइदिँदा 21,000 घुस लिएपछि अख्तियारको फन्दामा। गएको वर्ष दिनभित्र पश्चिम नवलपरासीका उखु किसानले 12,61,00,000 अनुदान बुझे। 464 किसानको भने कागजात र विवरण पेश हुन नसक्दा 35,68,000 भुक्तानी हुन बाँकी। र नेपालमा अनैतिक कार्यका लागि विदेशी महिलाको आकर्षण बढ्दै, 1 वर्षको अवधिमा 57 विदेशी महिला पक्राउ, 47 जनालाई देश निकाला, बाँकी 10 जनालाई फिर्ता पठाउने तयारी।
0: बाल मन्दिर भनेर चिनिने नेपाल बाल संगठनको जग्गा र सरकारी बजेट ठगी गरेको अभियोगमा 8 जना विरूद्ध मुद्दा दर्ता भएको छ। संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने सम्पत्ति हिनामिना गरेको दावीसहित सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा ठगीको मुद्दा दर्ता गरेको हो। हवस्, अहिले सरकार यति नै

0: गोर्खा वेलफेयर ट्रस्टले ठूला विद्यालय मात्र नभएर गुल्मी कुरेसुङ प्राथमिक विद्यालयमा भर्ना भएका ससाना नानी बाबुलाई भुइँमा बसेर पढ्न सहयोग पुगेस भन्दै कुसन कार्पेट दराज र टेबलको व्यवस्थापन गरिदिएको छ। बुटवलबाट छवि पाण्डेको रिपोर्ट।
1: रेसुङ्गा प्राथमिक विद्यालयको आर्थिक स्रोत नभएको कारण बाल शिक्षामा भर्ना भएका साना बाल बालिकाहरू भुइँमा बस्ने गरेको गुनासोपछि गोर्खा वेलफेयर ट्रस्टले ती नानी बाबुहरूका लागि पिफम, कुसन, कापी किताब र विद्यालयका लागि दराजको व्यवस्था गरिदिएको छ। स्कुलका प्रधानाध्यापक तुलसीराम पोखरेल:
2: सुविधा सम्पन्न भयो, अहिले अति राम्रो छ सबै व्यवस्थापन, अनि पिठो चाहिँ सबै हामीलाई एकदम राम्रो छ व्यवस्थित गरेर। त्यहाँ त बाल विकासमा भर्खर भर्ना भएको नयाँ विद्यार्थीहरू बाल विकास कक्ष जो त्यसैलाई गरियो, कार्पेटिङ, राउन्डिङ टेबलहरू, दरा, त्यसका त्यहाँ ऱ्याकहरू, अब दुई तिनवटा दरा, अनि अफिसमा छुट्टा एउटा दरा, कुर्तीहरू, कुसुमहरू सबै गरेर सबै।
1: संघीय र प्रदेश सरकारले मात्रै होइन, स्थानीय रेसुङ्गा नगरपालिकाले समेत बाल शिक्षा अध्ययन गर्ने साना साना बाल बालिका पढ्ने विद्यालयको भौतिक पूर्वाधार धारमा सहयोग नगरेको विद्यालयको गुनासो छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम सूर्यवंशीले गोर्खा वेलफेयर ट्रस्टले सहयोग गरेपछि बाल बालिकाहरूलाई ठुलो सुविधा पुगेको बताउनु भयो।
3: कार्पेट अनि बस्ने कुसुमो एउटा युवाको डेस्क हो, दराज दुई पिस, अनि पुस्तक राख्ने दराज हो, बस्नलाई आवश्यक थियो कि एकदम सर, एउटा फर्म जस्तो थियो हामीसँग, त्यो टी फर्म हुन्छ नि, हो त्यो थियो, अनि अहिले पछि चाहिँ टी फर्म फेरि नयाँ र त्यही योजनाबाटै भयो, त्यसपछि टी फर्ममा चाहिँ कार्पेट बिछाएको एकदम ठिक छ।
1: रेसुङ्गा प्राथमिक विद्यालय का अनुसार गोर्खा वेलफेयर ट्रस्टको 1,00,000 रुपियाँमा बाल शिक्षामा भर्ना भएका करिब 25 जना बाल बालिकाहरू अहिले राम्रोसँग पढ्न र लेख्न पाएका छन्।
0: मुलुककै प्रमुख स्थल नाका वीरगंज भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा आयात निर्यात र राजस्व संकलन तीनै सूचकमा वृद्धि भएको छ, तर आयातको वृद्धिदर निर्यातभन्दा धेरै रहेकाले मुलुकको व्यापार घाटा पनि अझ उच्च रहेको तथ्याङ्क आएको छ। वीरगंजबाट शंकराचार्य।
4: वीरगंज भन्सार कार्यालयको वार्षिक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा यो नाका हुँदै 9,86,43,00,000,00,000 रुपियाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा 8,50,84,00,000,00,000 रुपियाँ बराबरको आयात भएको थियो। निर्याततर्फ पनि वृद्धि देखिएको छ। गत आर्थिक वर्षमा 1,14,83,00,000,00,000 रुपियाँ बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक वर्ष 1,08,00,000,00,000 रुपियाँ बराबरको निर्यात भएको थियो। निर्यात बढे पनि आयातको तुलनामा यसको हिस्सा निकै कम रहेको छ। तथ्याङ्कले आयात निर्यात अनुपातमा सामान्य सुधार देखाएको छ, तर निर्यातको वृद्धि दर कमजोर रहेकाले व्यापार सन्तुलनमा उल्लेखनीय सुधार आउन सकेको छैन।
0: एडब्ल्यूसी दमकले जोखिममा रहेका सेवाग्राहीका लागि नियमित स्वास्थ्य सेवा सञ्चालन भइरहेको जनाएको छ। एडब्ल्यूसी दमकका असिस्टेन्ट एडब्ल्यूओ गोपाल गिरीका अनुसार सामुदायिक सहायताका केही मुख्य परियोजना पनि यो वर्ष सञ्चालन हुनेछन्।
5: जति पनि हाम्रो भर्नेबल पेन्सनरहरू छन्, त्यसलाई हामी भिपी भन्छौँ, भिपी पेन्सनर, भिपी पेन्सनरमा चाहिँ दुइटै पर्छ, जो जो सर्भिस पेन्सनर पनि भिपीमा गइसकेको हुन्छ अनि हाम्रो वेलफेयर पेन्सनर पनि भिपीमा पसेको हुन्छ, उनीहरू चाहिँ डक्टरले भेट्नै पर्छ, नर्स जानै पर्छ र क्वार्टरली भिजिट हुन्छ, त्यसले गर्दाखेरि हामीले जुलाईमा चाहिँ उहाँहरूलाई पहिलो भिजिट राखेको हुन्छौँ र त्यही भिजिट अहिले कन्टिन्युएसन भइराखेको छ। र यसको अलावा हामीले चाहिँ जति पनि यो वर्षको लागि आउने प्रोजेक्टहरू, त्यो प्रोजेक्टहरू चाहिँ पास भएर आइसकेको छ अनि त्यही प्रोजेक्ट चाहिँ हामीले खबर गर्ने कामहरू पनि भइराखेको छ, तर अहिले हामी प्रोजेक्ट कुनै पनि सुरु गर्दैनौँ, कारण यो बर्खा भएकोले गर्दाखेरि हर्सिप ग्राउन्डमा चाहिँ नर्मली टोइलेट बनाइदिने, किचनहरू बनाइदिने, च्यादरहरू, टिनहरू फेरिदिने, यो गर्मीले गर्दाखेरि फल्स सिलिङहरू लगाइदिने, यस्तै कामहरू चाहिँ अहिले भइराखेको छ।
6: अब अहिले सेवाग्राहीले कस्तो कस्तो नयाँ प्रोजेक्ट आउँदैछ भनेर थाहा पाएका छन्?
5: अहिले हाम्रो पेन्सनरहरूको लागि त हामीले खबर गरिसक्यौँ, गुड न्युज छिट्टै सुनाइहाल्छौँ, किनभनेदेखि एउटा मोरल सपोर्ट हुन्छ पेन्सनरहरूको लागि, र कम्युनिटी एडको लागि चाहिँ यो वर्ष हाम्रो एउटा मेजर स्कुलको आइसकेको छ, इलाम चुलाचुलीमा बनाउँदैछौँ, त्यो चाहिँ झन्डै 3 करोडको प्रोजेक्ट छ, त्यो हामी मङ्गलदेखि सुरु गर्छौँ।

0: SBS गोर्खा रेडियो
1: सैन्य समुदायमा
0: रिलायन भरी
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी नेपाल सरकारद्वारा हालै गरिएका कार्यहरूप्रति एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट आइसीजेले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
1: संसदीय विधिबाट संशोधन गर्नुको सट्टा सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरी राजनैतिक प्रभुत्व बढाएको ती संस्थाको ठहर छ। यसै गरी बहालवाला न्यायाधीशलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनैतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्ट प्राप्त भएको उनीहरूले जनाएका छन्। संवैधानिक परिषद ऐनमा गरिएको संशोधनले न्यायिक नियुक्तिमा अनुचित राजनैतिक प्रभावको जोखिमलाई अझ बढाउने र विधिको शासन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई कमजोर बनाउने ती
0: विवादित व्यवसायी दीपक भट्टले आफूलाई तुरामा पठाउने विशेष अदालतको आदेश विरूद्ध सर्वोच्च अदालतमा निवेदन दिनुभएको छ। विशेष अदालतले भट्ट विरूद्ध दायर सम्पत्ति शुद्धिकरणको मुद्दामा थुनामा पठाउने आदेश गरेपछि भट्टले त्यस विरूद्ध सर्वोच्चमा निवेदन दिनुभएको हो। उहाँले दिएको निवेदनको पेशी सोमबारलाई तोकिएको छ। भट्ट विरूद्ध सम्पत्ति शुद्धिकरण विभागले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान गरेको हो। त्यही अनुसन्धानपछि विशेष सरकारी वकिलको कार्यालयले विशेष अदालतमा मुद्दा लगेको थियो। त्यसको सुनवाई गर्दै विशेषले थुनामा पठाउने आदेश दिएको थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, अवैध शरणार्थी प्रवेश र कानूनी क्षेत्राधिकारको सीमितता सीमा सुरक्षाका मुख्य चुनौती रहेको बताउनु भएको छ। सिन्दरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढ़ेको र उनीहरूले मध्ये केही लागू औषध कारोबार जस्ता आपराधिक गतिविधिमा संलग्न रहेको जानकारी दिनुभयो। उहाँले सीमा क्षेत्रमा हात हतियार र लागू औषध तस्करी, साइबर ठगी, मानव तस्करी र वैदेशिक रोजगारीका नाममा हुने ठगी पनि बढ्दो चुनौती बनेको बताउनु भएको छ। खुला सेवाको प्रयोग गर्दै श्रम स्वीकृति बिना नै भारत हुँदै तेस्रो मुलुक जाने प्रवृत्तिले मानव तस्करीको जोखिम बढ़ाएको उहाँको भनाइ छ। सीमा सुरक्षा सुदृढ गर्न नेपाल प्रहरीले नियमित गस्तीका साथै ड्रोन स्क्यानर र तालिम प्राप्त कुकुरको प्रयोग मार्फत निगरानी बढ़ाएको पनि उहाँले बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय पनि जम्बो आकारकै रहेको खुलेको छ।
1: चैत 13 गते प्रधानमन्त्री नियुक्त भएका बालले शुरूमा 5 जनालाई सचिवालयमा नियुक्त गर्नुभएको थियो, तर अहिले उहाँको सचिवालयमा मन्त्रीस्तरको तलब र सुविधा खाने 2 जना, राज्य मन्त्रीस्तरको सुविधा लिने 2 जना सहित 27 जना छन्। प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन्जनकार र राजनैतिक सल्लाहकार असीम शाहलाई मन्त्रीस्तरीय सुविधा दिएर नियुक्ति दिइएको छ। यस्तै सुदीप ढकाल नीति प्रशासन तथा सुशासन सल्लाहकार हुनुहुन्छ भने सूचना तथा संचार प्रविधि सल्लाहकारमा विवेक मिश्र हुनुहुन्छ। उहाँहरूले राज्य मन्त्री सरहको सुविधा लिइरहेको यद्यपि प्रधानमन्त्री कार्यालयले 48 जनासम्म नियुक्त गर्न पाउने दावी गरेको छ। भदौ 23 भएको जेएनजी आन्दोलनकै कारण काँग्रेस एमाले सत्ता ढालेर फागुन 21 चुनाव मार्फत 182 सीट जितेको रासोपा संसदीय दलका नेता बालेन प्रधानमन्त्री बनेपछि सुशासन कायम गर्ने बताउनु भएको थियो, तर उहाँको सचिवालय पनि जम्बो देखिएको छ।
2: झापामा वर्ष दिनभित्र 6,61,000 टन खाद्यान्न उत्पादन, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ सहितका अन्नबालीको उत्पादन पोहोर भन्दा झन्नै 91,000 टन कम फल्यो। गएको वर्ष दिनमा हेटौडाको शहीद स्मारक 5 लाख भन्दा बढी पर्यटकले भ्रमण गरे। स्मारक घुम्न सर्वसाधारणका लागि 50, विद्यार्थीका लागि 30, सार्क राष्ट्रका नागरिकका लागि 100 र अरू मुलुकका नागरिकले 150 प्रवेश शुल्क तिर्नुपर्ने। मध्य प्रदेशमा झण्डै 80% रोपाई सकियो। 3 लाख हेक्टर भन्दा बढीमा धान रोपियो। सिराहामा 94% र महोत्तरीमा 55% रोपाई। गएको वर्ष दिनभित्र सम्पत्ति शुद्धिकरण विभागबाट 7 प्रकारका मुद्दा अभियोजन, 121 जनालाई प्रतिवादी बनाएर 1,18,05,00,00,000 बिगो दावी। 21,000 रुपियाँको लोभ गर्दा काठमाडौँ महानगर 30 का लेखा अधिकृत उद्धव भट्टराईको जागिर धरापमा स्थायी लेखा नम्बर प्यान बन्द गराउने सिफारिस बनाइदिँदा 21,000 घुस लिएपछि अख्तियारको फन्दामा। गएको वर्ष दिनभित्र पश्चिम नवलपरासीका उखु किसानले 12,61,00,000 अनुदान बुझे। 464 किसानको भने कागजात र विवरण पेश हुन नसक्दा 35,68,000 भुक्तानी हुन बाँकी। र नेपालमा अनैतिक कार्यका लागि विदेशी महिलाको आकर्षण बढ्दै 1 वर्षको अवधिमा 57 विदेशी महिला पक्राउ, 47 जनालाई देश निकाला, बाँकी 10 जनालाई फिर्ता पठाउने तयारी।
0: बाल मन्दिर भनेर चिनिने नेपाल बाल संगठनको सरकार सरकारी बजेट ठगी गरेको अभियोगमा 8 जना विरुद्ध मुद्दा दर्ता भएको छ। संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने सम्पत्ति हिनामिना गरेको दावीसहित सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा ठगीको मुद्दा दर्ता गरेको छ।

0: पछिल्लो समय बर्ड फ्लू संक्रमण नियन्त्रण हुँदै गएको व्यवसायीहरूले बताएका छन्। नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले 99% रोग नियन्त्रण भएको बताउनु भएको छ। व्यवसायका अनुसार साउन 1 गते यता नेपालमा बर्ड फ्लू देखिएको छैन। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यस वर्ष नेपालभरि 8,35,563 वटा पंक्षी नष्ट गरिएको छ। 11,65,663 अण्डा 2,45,035 किलो दाना नष्ट गरिएको जनाउँदै काठमाडौँ उपत्यकाभित्र र काभ्रेमा मात्र 3,67,535 पंक्षी नष्ट गरिएको उहाँले बताउनु भएको छ। महानिर्देशक दाहालका अनुसार प्रभावित कृषकलाई सरकारले राहत उपलब्ध पनि गराएको छ। 50 करोड़ रूपियाँ बजेट रकम अन्तर भई 52 करोड़ व्यवस्थापन भएकामा हालसम्म 104 जना कृषक र फार्मको खातामा 50,71,15,704 रूपियाँ राहत रकम निकासा गरिएको छ। संक्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत पनि बढ़न थालेको छ भने किसानले उचित मूल्य पाउन थालेका छन्। यसअघि संक्रमणका कारण मूल्य घटेपछि किसान प्रभावित बनेका थिए। चल्ला बिक्री नहुँदा नष्ट गर्नुपर्ने बाध्यता समेत आएको थियो। नेपाल नेकपा एमालेका नेता प्रदीप गेवालीले जनता सजग नभए संविधानमा हुने प्रतिकूल र प्रतिगामी संशोधनलाई रोक्न नसकिने बताउनु भएको छ। पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषय गोष्ठीमा बोल्दै उहाँले संविधान निर्माणमा प्रमुख भूमिका खेलेका तत्कालीन माओवादी केन्द्र नेकपा एमाले र नेपाली कांग्रेस मिल्दा पनि प्रतिनिधि सभामा सरकारका प्रतिगामी प्रयास रोक्न नसकिने अवस्था रहेको बताउनु भएको हो।
1: हिजोको माओवादी जो आज एकीकरण मार्फत नेपाली कम्युनिस्ट पार्टी बनेको छ, नेकपा एमाले, नेपाली कङ्ग्रेस सबै मिल्दाखेरि पनि प्रतिनिधि सभामा हामीले उनीहरूका प्रयत्नहरूलाई रोक्न सक्दैनौँ। यति आई हाम्रो सङ्ख्या छैन, राष्ट्रिय सभा छ, सेकेन्ड ब्यालेन्स त्यसले गर्ला आशा गरौँ, तर जनता सजग नहुने हो भने संविधानमा हुने प्रतिकूल संशोधनलाई, त्यहाँ हुने प्रतिगामी संशोधनलाई रोक्न नसक्ने तहसम्म हाम्रो एउटा भनौँ न शक्ति सन्तुलन प्रतिकूल भएको दोस्रो अवस्था होला। तेस्रो राष्ट्रियता अघि पनि चर्चा भयो, भूरान्तिक भूमरीमा मुलुकलाई धकेल्ने अनेकौँ खालका प्रयत्नहरू तारन्तार पश्चिमा शक्तिहरूका, त्यो पनि पोलिटिकल अफिसरहरू होइन, सैन्य अफिसरहरूको तारन्तारको भ्रमण, फ्री टिबेट गतिविधिहरू, दलाई लामाको जन्मोत्सव, दलाई लामा जन्माउने थाहा छैन हो होइन, तर त्यहाँ त्यस सम्बन्ध चलिरहेका छलफलहरू, चर्चाहरू र खुद प्रधानमन्त्रीले संसदमा उभिएर आत्मघाती अभिव्यक्ति उहाँको कि नेपालले पनि भारतको सीमा मिचेको छ, जमिन मिचेको छ, यो ढङ्गका क्रियाकलापहरूले गर्दा नेपाल नजानिदो गरी भूरान्तिक भूमरीमा धकेलिन सक्ने तेस्रो जोखिम। चौथो, जनताका अधिकारहरू खास गरेर सामाजिक सांस्कृतिक आर्थिक अधिकारहरू संविधानमा उल्लेख गरिएका छन्, त्यसलाई कार्यान्वयन गर्ने प्रयत्न वामपन्थीहरू नेतृत्वमा रहँदाखेरि विभिन्न ढङ्गले प्रयत्नहरू भएको छ, तर आज ती अधिकारहरू समेत खोसिँदै गरेको।
0: मड्रिड नजिकै डडेलो शुरू गरेको आशंकामा स्पेनमा 1 जना पक्राउ परेका छन्। त्यहाँ अधिकारीहरू राजधानीतिर बढ़िरहेको डडेलो नियन्त्रण गरिरहेका छन्। यस क्षेत्रबाट 20,000 भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्समा डडेलोका कारण बोर्डोको पश्चिममा पर्ने एटलान्टिक तटमा रहेको क्याप फर्डेट प्रायद्वीपबाट 10,000 मानिसहरू भागेका छन्। नेशनल फेडरेशन अफ फ्रेन्च फायर फाइटर्सका ब्रुनो मास्ट्राची,
2: 50 years ago, every people in a village was coming to help.